0: वालदैन है और वालदैन ही को फॉलो करना है, क्योंकि सिस्टम ये कहता है कि बच्चे वालदान वालदैन के या सिस्टम के नहीं। तो जी वो इनका था कि उस जिमनेजियम को ही बंद किया जाए ना, तो अभी वो जिमनेजियम के बाद खड़े होके ये कह रही है कि मुसलमान ऐसे हैं ऐसे। तो मैंने कोपेनहेगन कमून को लिखा है कि वो कोपेनहेगन कमून की इंस्टीट्यूट है, तो इसके ऊपर कानूनी पाबंदी लगाए या कोई भी हो कि किसी इदारे के बाहर अगर खड़ा होके कोई इस्लाम की बात नहीं कर सकता, तो ये जो बकवास कर रही है इसको क्यों इजाजत है। अब देखे क्या जवाब देती, क्योंकि ये एक इश्तियाल अमेज हरकत है। ये अपने जमाने में खान यस पसंद कर चुकी है, वो टैक्सी पकड़ के ब्लॉगर्स प्लेस पे आती थी, दुनिया जहां की ओल फोल बकती थी, जिसका नतीजा हमें बाद में भुगतना पड़ा। बच्चे जज्बाती होते हैं जब वो उनको खड़े होकर बाहर गालियां दे रही है, उनके मजहब को गालियां दे रही है, तो वो क्यों ना उसका जवाब दे, कोई लॉजिकल बात करे ना। उनका ये जो जो कुछ भी गिमनेजियम में हुआ है वो उनका एक ये कह सकते हैं अंदरूनी मामला है, वहां पे स्कूल कॉलेज का बिस्टुअल से होता है, वहां पे कॉलेज का डीन होता है, इंस्पेक्टर होता है, उनको ये हल करने दो। तुम्हारा काम नहीं, तुम कमून की किसी चीज में जंप लगा के आग लगाने के लिए वहां से आओ, अपनी जो तुम्हारी जगह है तुम उसको संभालो। फिर उसने कहा कि जी ये जो ड्यून जाके होती है, जो कि खुद वो हर वक्त पहनती, वो ममनू करार देना चाहिए क्योंकि उसको मुसलमान पहनते हैं। मतलब देखे ना
1: तो लुबना, इस पर जो सियासी बाकी जमातें हैं
0: आप,
1: जिनको गैर मुल्की ने वोट दिए हैं, SF क्या कहती है, रेडिकल वेंस्टा क्या कहती है, इन्हें
0: नहीं हम
1: सिस्टम
0: तो
1: क्या कहती है?
0: राय साहब इतना कुछ इतने कम अरसे पहले तो कंडम करते हैं। लास्ट लुके ने कल जाकर पियाना रवि की बात करते हैं, जो गलत बात है, हम अपने माशरे के लिए जो अच्छाई होगा हम ये करेंगे, लेकिन ये नहीं कि खुद आप वो जैकेट पहने जो भी पहने और आप सत्ता का आ जाए ना। देखो कमून का काम है कि जो उनके कमून के अंदर मामला है वो उसको हल करे, ठीक है। जो पार्लियामेंट में लोग बैठते हैं वो मतलब कानून बनाते हैं, उनका कोई काम
1: लुबना
0: नहीं कि
1: कम्यून
0: वो
1: में कौन काम कर रहा है?
0: उनमें जो, तो अभी तो बेचारे जो हुए हैं, मेरा आप लोगों से वादा था कि इनसे मैं पूछूंगी या बुलाऊंगी कि बताएं आप क्या कर रहे हैं। अभी जो ही हुकूमत बनी है उसके बाद गर्मियों की छुट्टियां शुरू हो गई हैं, अभी तो अल्लाह अल्लाह करके वापस सारे कौंसलर आए हैं। तो मेरी किसी से कोई रब्ता नहीं है सिवाय के मैं अपने कमून में जरा जो छिंगपिया में जो हालात है उसके ऊपर बहुत बिजी हूँ कि वो नहीं होने चाहिए। यानी ये पिछले दिनों जो फिर से एक भड़क सी उठी आग कुछ
1: लुबना,
0: नौजवानों
1: आपकी आपका अपना पार्टी में बड़ा असर रसूख है, बड़े लोग आपसे मिलते हैं और बड़ी जगह तक आपकी आवाज़ पहुंच सकती है, तो ये काम आपको करना चाहिए।
0: नहीं, ये मैं देखे मैंने इलेक्शन नहीं लड़ा, तो मैंने वक्त के साथ ये सीखा है कि पार्टी के जो अंदर से पॉलिसीज बनवाई जाए, अंदर से जो है ये बात की जाए कि क्योंकि सारी चीजों से जब तक आप पैसे नहीं होंगे कुछ नहीं करेंगे। तो मैं जो रेडिकल वेंस्टा का जो बैक कोपन है, तो मैं उस पे फिलहाल छिंगवे पे काम कर रही हूँ कि इनको एक्स्ट्रा वसाइल दिया जाए कि ये जो कण टूटे एकदम सडनली दोबारा पैदा हो गए। आपको याद होगा, आपको जाएगा, हमें बहुत शुरू में पता चल गया।
1: लुबना, यहाँ लोग जो हैं वो डैनल सियासी जमातों के भी मेंबर होते हैं, इलेक्शन लड़ते हैं, लेकिन अपनी जो लोकल जमातें होती हैं पाकिस्तान की, उनके भी मेंबर होते हैं, तो फिर क्या हम इनको गिला कर सकते हैं?
0: राय साहब आपको मेरा मौकफ पता है कि बजाय लोग जो कि डेनिश नहीं बोलते घर में तन्हाई से मर जाए, डेनिश हो जाए, अच्छी बात है, कुछ सुन ले सुना लेते हैं, मुझे इस पे कभी भी एतराज नहीं। ये एक सोशल एक्टिविटी है। मैं कुछ ऐसे ग्रुपों की मेंबर हूँ जो कि अमेरिका की दिलचस्पी सियासत में दिलचस्पी रखते हैं, ये आप इसको ममनूनी करार दे सकते हैं। और आई विल ऑलवेज चूज के लोग घरों से बाहर निकले, अपने दिमाग का इस्तेमाल करें, और अगर आप गौर करें तो इनमें कोई इतने यंग लोग नहीं है, 50 से ऊपर ऊपर है, तो ये उनका जमहूरी हक है वो किसी भी तंजीम के साथ काम करे, एटलीस्ट दे नो हाउ टू एक्सप्रेस। वो उनके खानदान है पाकिस्तान में, आप इसको ऐसे ये नहीं कह सकते कि वो सिर्फ डेली सियासत में मुलवस हो, नहीं ऐसे नहीं, मैं कभी भी इसके हक में नहीं हूँ।
1: लुबना, पिछले दिनों आप एक प्रोग्राम में गई हुई थी तो हमें भी इतफाक से मौका मिला, तो वो अभी तक जो है वो आप वहाँ आपकी मौजूदगी का धुआं अभी तक उठ रहा है।
0: मेरी मौजूदगी का तो मैं आग नहीं लगाती, मैं आग बुझाती हूँ, कहाँ पे धुआं आके किसकी बात कर रहे हैं हम।
1: चल शकुर साहब, आप सुन रहे हैं?
2: जी जी जी जी जी मैं बिल्कुल सुन रहा हूँ, बिल्कुल सुन रहा हूँ।
1: आप भी
0: तो
1: सियासतदान हैं, लुबना भी
2: लुबना
1: सियासतदान
2: को भी
1: है, और ये
2: समझ
1: बड़ी
2: आ
1: मिच्योर
2: गई होगी।
1: सियासतदान है, और ये
2: हाँ लुबना को
1: यंग
2: भी,
1: यंग उम्र में ये सियासत में आई हैं।
2: जी जी बिल्कुल बिल्कुल
0: मेरा एक वो
2: जी,
0: तो साल में एक दिन अगर आपको पाकिस्तान से जरा भी लगाव मोहब्बत है, یو ہیو ٹو بی جسٹ اے پاکستان، نہ اس سے زیادہ نہ اس سے کم. مجھے تو جو کوئی بھی 14 اگست کو بلائے گا میں جاؤں گی اگر میرے پاس وقت ہوا تو. مجھے اس کی اتنی پرواہ کہ کیونکہ پاکستان ہوگا تو سیاسی پارٹیاں ہوں گی، اور باقی دھواں اٹھتا ہے یا آگ لگی ہے، میں مجھے اس چیز کی پرواہ نہیں ہے. میں مجھے کوئی افسوس نہیں ہے اگر کسی نے مجھے عزت پیار سے بلایا، میں میرے پاس وقت تھا اور میں گئی بھی ہوں وہاں پہ، اور آئندہ بھی کوئی مجھے اگر بتائے گا میرے پاس وقت ہوا 14 اگست کے موقع پہ، وہاں پہ میں تفتیش نہیں کروں گی کہ میں اس پارٹی کی ہوں یا میں اس پارٹی کی ہوں. کیونکہ سب سے پہلے ہم نے یہ تہیا کرنا ہے یا یہ فیصلہ کرنا ہے کہ ہمارے اندر پاکستانیت کہاں پہ ہے، کیا ہم پاکستانی ہیں یا صرف اپنی پارٹی کے ممبر ہیں. تو یہ میرا رستہ نہیں تھا.
1: چودھری شوکت صاحب، آپ اپنی پارٹی میں سیاست کر رہے ہیں یا آپ ایک تھنک ٹینک کا کام کریں گے؟
2: میں انشاءاللہ آپ سمجھتے ہیں، آپ کو پتا بھی ہے، آپ سے باتیں بھی ہوتی رہتی ہیں. جیسے لبنا نے کہا، لبنا نے ماشاء اللہ بہت اچھی باتیں کی، یہ پرانی سیاست دان ہے، پاکستان کے حوالے سے محبت بھی رکھتی ہیں، ڈینش کے جو ہے نا سسٹم میں پورا پورا ان کی نظر ہوتی ہے، سیاست میں بھی نظر ہوتی ہے. اور یہ جیسے کہہ رہی ہے کہ جو بھی آدمی کسی کو بلاتا ہے انشاءاللہ اس میں جو ہے نا جانا چاہیے. ساری پارٹیاں ہماری پارٹیاں ہیں، جو بھی ہوگی پاکستانی پارٹیاں ہیں، تو ایک کسی نہ کسی حوالے سے کسی نہ کسی کے ساتھ تعلق ہوتا ہے. تو یہ ہمیں ناراضیاں نہیں بٹھا کے بنا کے بیٹھنا چاہیے، ہم سب کے ساتھ سپورٹ کرنی چاہیے، جو بلاتا ہے اس کے ساتھ جانا چاہیے. نہیں 14 اگست ہو یا مجھے تو کوئی بھی احترام سے کوئی جو پارٹی بھی کرتا ہے جو بلاتا ہے تو میں بالکل جاؤں گا. اگر 14 اگست ہو 14 اگست کے علاوہ بھی اس کے بعد بھی کوئی پارٹی یا کوئی پروگرام کرتا ہے مجھے بلاتا ہے تو میں انشاءاللہ جاؤں گا ادھر، ایسی کوئی بات نہیں ہے. ہم پاکستانی ہیں، ہم نے بیٹھنا ہے، ہم نے اس معاشرے میں رہنا ہے، ہم ڈنمارک میں رہنا ہے، ہم ایک دوسرے کے ساتھ ملیں گے بیٹھیں گے. یہ کون سی ناراضگی ہے کہ اگر کوئی بلائے تو آدمی کہے کہ نہیں میں نہیں جاؤں گا، وہ ایک علیحدہ بات ہے. کوئی اس طرح سا ایشو نہ ہو تو ہمیں سب کی ریسپیکٹ کرنی چاہیے، اور جو عزت دیتا ہے اس کو بالکل جو ہے نا آپ ماشاءاللہ اچھا اس کا سمجھنا چاہیے کہ اس نے آپ کو عزت دی ہے. اور دوسرا یہاں بھی سیاست، آپ کو پتا ہے راجہ صاحب میرے پارٹی کے حوالے سے آپ کو پتا ہی ہے میرا ایک ہی موقف ہے، میں چودھری برادران کے ساتھ ہوں، ہمیشہ ان کے ساتھ ہی رہا ہوں اور ان کے ساتھ ہی رہا ہوں. میں نے ہمیشہ سے کہا ہے جو ان کا فیصلہ ہوتا ہے ہم اس کی قدر کرتے ہیں، تو ہم اپنی پارٹی کے لیے ہمیشہ کام کرتے رہیں گے. باہر بیٹھ کے یا اندر بیٹھ کے وہ تو کوئی بات نہیں ہے کہ کوئی عہدہ ہو یا نہ ہو یا عہدہ ملے یا نہ ملے یا عہدہ لے یا نہ لے، یہ کوئی بات نہیں ہے. ہم ایک ہی پارٹی کے ساتھ ہیں انشاءاللہ چودھری برادران کے، اور انہی کے ساتھ ہمیشہ رہیں گے.
1: چودھری صاحب بریکنگ نیوز دیتے چلیں، چودھری شافع صاحب کینیڈا گئے ہوئے ہیں تو چودھری ظفر صاحب بھی کینیڈا میں ہیں، تو کیا واپسی ڈنمارک وایا پاکستان تو نہیں ہو رہی؟
2: رائے صاحب میرے خیال میں نہیں ہے، وہ ظفر صاحب سے بالکل ان کے ساتھ ہیں، ان کے میری بات چیت ہوئی ہے ان سے، سب کچھ ہے، لیکن میرے خیال میں وہ ڈنمارک میں نہیں آئیں گے، وہ پاکستان ہی جائیں گے. تو اس کے بعد ہو سکتا ہے کہ جو جب بھی کوئی فیصلہ ہوگا تو انشاءاللہ ضرور چودھری برادران آئیں گے. ڈنمارک میں کیوں نہیں آئیں گے، چودھری برادران آئیں گے، شافع صاحب آئیں گے، سالک صاحب آئیں گے، جب بھی کوئی اس طرح کا پروگرام ہوا یا پاکستانی کمیونٹی ان کو جب بھی دعوت دے گی تو انشاءاللہ وہ آئیں گے.
1: چودھری صاحب چونکہ پتہ لگتا ہے کہ آپ ہر وقت ٹچ رہتے ہیں، تو کل میری جو آپ اظہر بیگ صاحب بھی تھوڑی دیر کا ان کا بھی پروگرام ہوگا، تو انہوں نے بڑی زبردست باتیں کی ہیں، انہوں نے دیکھا لوگوں کے وہ مسائل سن رہے ہیں. چودھری شافع صاحب بڑے وہ جسے کہتے ہیں گہرے دوستوں کی طرح ایک دوسرے سے گلے بھی مل رہے ہیں، اور سینئر جو ہے وہ نائب صدر کا ان کو لیٹر بھی مل گیا ہے. تو آپ لوگوں سے مراد ہے یہاں کی جو کابینہ ان کے لیٹر بھی تو آنے چاہیے.
2: بالکل صحیح بات آپ نے کہی. میں تو جو ہے نا آپ کو پتا ہی ہے میرا موقف کیا ہے، تو وہ تو میں تو بار بار دہرا نہیں سکتا اپنا موقف. تو باقی
1: جس کے پاس لیٹر ہوگا میں اس کو مانتا ہوں، ویسے میں کسی کو نہیں مانتا.
2: اس کی ریسپیکٹ تو ہمیشہ کریں گے، ہم نے چودھری برادران کی پارٹی کی ریسپیکٹ کرنی ہے، تو جو چودھری برادران جس کو منتخب کریں گے ہمارا فرض بنتا ہے کہ ہم اس کی سپورٹ کریں، اس کو مانیں اور اس کی ریسپیکٹ کریں. اور دوسرا یہ بات ہے کہ اظہر بیگ کی جو بات ہے، ماشاء اللہ اظہر بیگ پاکستان میں گیا ہوا ہے، وہ ان کے ساتھ بیٹھتا ہے، ان کے ساتھ ملتا ہے، ان کے ساتھ کیونکہ ایک تو ان کے حلقے میں ہے اور دوسرا ان کے ساتھ وہ اس کا تعلق ہے. بالکل کوئی اس کی دوسری رائے نہیں ہو سکتی ہے، کیونکہ مجھے پتہ ہے और वो पार्टी के लिए ही काम करता है, और दूसरी वो जो है ना डेनमार्क के लिए, वो कह रहा था आपको भी कह रहा था, मैंने सुना है कि वो जो को भी कोई काम हो तो मुतलका डेनमार्क का तो वो मुझे बताएं, आपको बताएं, कोई किसी और को बताएं, शाफे साहब को डायरेक्ट बताएं कि ये मामले है, तो इंशाल्लाह चौधरी बरादरान काम करेंगे। चौधरी बरादरान हमेशा से हर जो भी काम हो वो सुनते हैं और जहां तक हो सके तो वो काम करवाते भी हैं, करते भी हैं। ये तो हमेशा से चौधरी बरादरान का जो है ना ये रहा है कि जो भी हो, ये अब तो शाफे साहब हैं, पहले उसके पहले चौधरी जो है ना वजा साहब थे, चौधरी शाफे साहब जो उसके शफा साहब थे, चौधरी शुजा साहब पहले हैं, परवेज लाई साहब हैं, हमेशा से जो भी है जिधर भी इक्तदार होता था, जिधर भी जिसका को काम होता था, इंशाल्लाह हमेशा से चौधरी बरादरान ने काम किए हैं। चौधरी बरादरान ने जिसका भी कोई मसला है कोशिश की है कि वो हल करने की, वो हल भी करवाया उन्होंने लोगों के मसले मसाइल।
1: तो चौधरी साहब आखिरी सवाल आपसे करते हैं, फिर लुबना की हुकमरान से भी लेंगे, क्या लेटर मिले तो बंदा रिकनाइज होता है या जो उदे तकसीम हो जाते हैं मान लिए जाते हैं, उस तरह नहीं चलने चाहिए?
2: राज साहब ये तो डिपेंड करता है कि कम्युनिटी जब यहाँ एक मुंतखिब हो जाए कि इस पे एग्री हो जाए कि यार ये हमने करना है, तो वो तो पार्टी तो या कम्युनिटी के लोगों ने चलानी है। तो अगर हम सब दोस्त एक ही पार्टी पे एग्री हो जाए, एक ही बात पे एग्री हो जाए, तो क्यादत ने क्या कहना है कि क्यादत क्या कहेगी कि नहीं नहीं ये नहीं ऐसे होना चाहिए, नहीं ऐसे होना चाहिए। क्यादत को तो चाहिए कि पार्टी रन करे और उनकी पार्टी या काम करे, तो जब काम करने वाले एग्री होंगे तो फिर तो कोई मसला नहीं है। लेकिन जब मसला उस वक्त पैदा होता है कि जब अपनी अपनी बात करना शुरू कर देते हैं ना, उस वक्त मसले पैदा हो जाते हैं। तो मसले जो है ना, तो फिर वो बात होती है कि यार नहीं जो है ना जो क्यादत जिसको मुंतखिब करेगी तो वो उसको जो है ना सब मान ले। लेकिन अगर काफी चीजें ऐसी भी होती हैं, आप देख लें नून के हवाले से, अभी देख लें नून में दो ग्रुप बने हुए हैं, एक को नोटिफिकेशन लादा मिला हुआ है, एक को नोटिफिकेशन लादा मिला है, तो ये दोनों अपने अपने हवाले से काम करते हैं, अपने अपने पार्टियां करते हैं, अपने अपने जो है प्रोग्राम करते हैं। तो ये भी तो है ना, अगर बात होती है ना मानने की, इत्फाक ना करने की, अगर इत्फाक कर दिए तो बहुत अच्छी बात है।
1: थोड़ी सी दुरुस्त कर दूं, या नून को दो नोटिफिकेशन नहीं मिले, एक ही नोटिफिकेशन है उनके पास।
2: हाँ जी, तो जो देखो ना ग्रुप तो दो बने हुए हैं ना, नोटिफिकेशन एक हो गया तो दो ग्रुप बन गए हैं, तो इनको चाहिए कि अपनी जगह पे
1: इनको दोनों चैलेंज नहीं करते।
2: हाँ यही है ना, तो लेकिन इत्फाक की बात है ना, वो जो आपने बात की ना, मैंने भी ये किया कि कम्युनिटी पे इत्फाक होना चाहिए ना, जब कम्युनिटी में इत्फाक होगा पार्टी में इत्फाक होगा, पार्टी लोगों में इत्फाक हो जाएगा तो मसला क्यादत को तो कोई मसला ही नहीं होगा, क्यादत चाहेगी कि ये अच्छा एक दूसरे के साथ मिल के तो पार्टी को चलाए।
1: तो कमरान अगर आप सुन रहे हैं तो आप वहाँ भी आप समझते हैं किस तरह के ग्रुपिंग है मालमों में भी?
3: नहीं जी, इस तरह की तो नहीं है, बस मैं एक चीज कहूंगा माशाल्लाह जो मैं मतलब है जो लुबना इलाही है, मैं तो इनको सही इतना एक्सपीरियंस है इन्हें इलेक्शन का, अपनी सोसाइटी का, डेनिश मतलब है उसकी कैंडिडेट रह चुकी हैं, तो मुझे जब भी मैं इनसे बात करता हूँ मुझे बहुत सी चीजें सीखने को मिलती हैं, एक्सप्लेन करती हैं मुझे ये सोसाइटी के बारे में मसले होते हैं। तो एज ए ये मेरी एज ए मेंटर जो एक उस्ताद कह सकते हैं, वो मैं इनको मतलब है इस जब मैं टॉक करता हूँ तो मुझे एक्सप्लेन भी करती हैं कि आपने कैसे करना है, किस तरह आपने आगे मतलब रहनुमाई करते हैं। और जो शोकर साहब है मतलब है ये इनकी बहुत ये मतलब है, जब भी मैंने इनसे कोई बात हुई है, मुझे डेनमार्क में कोई भी एक हेल्प आई है जैसी आई है, इन्होंने हमेशा बढ़ चढ़ के मेरी हेल्प की है कि कोई भी मसला। हाँ जी बिल्कुल, यानी एज ए मैं तो इनको अंकल भी कहूंगा और मैं एज ए बहुत अच्छे मेरे अजीज भी हैं। तो मैं बस यही मैं करूंगा अपनी बात की, बस दोबारा रिपीट करूंगा, इसके बाद में वक्त नहीं लूंगा, कि काइंडली सबको आप कहें कि वोट डालें 26 अगस्त से लेकर 13 सितंबर के दौरान, यहाँ पर ये जो डेज हैं, आप जाएं अपने घर से जाएं और वहां जाके आप अपना वोट को कास्ट करें, ये बहुत जरूरी है। अगर आपकी कोई भी किस्म की आपको है मसला है तो आप मुझे मतलब है किसी से भी आप पूछें, कामरान अनवर जो सोशल डेमोक्रेट कैंडिडेट है सिटी काउंसिलर का, मुझसे भी रब्ता कर सकते हैं, मैं आपको बता सकता हूँ, प्लीज वोट डालें। جی رائے صاحب.
1: لبنا آپ نے بات سنی, ہم کلوز کرنے جا رہے ہیں, آپ کیا کہیں گی آخر میں؟
0: رائے صاحب میں تو وہی کہوں گی جو پچھلے کئی سالوں سے کہتی آ رہی ہوں کہ آپ اپنے لیے, اپنے بچوں کے مستقبل کے لیے, تو آپ دراصل اپنے سبجیکٹ ہی کرتے ووٹ نہ ڈالتے, کہ آپ انفلوئنس نہیں چاہتے تو پھر آپ روتے کیوں ہیں کہ سوشل کم کر دی, پینشن کم کر دی. تو یہ کہیں نہ آپ اپنے ساتھ, اپنے بچوں کے ساتھ, آنے والی نسلوں کے ساتھ زیادتی کرتے ہیں. آپ اپنا انفلوئنس ڈرا سکتے ہیں, مادری زبان ہے, ٹیکسیز ہیں, پینشن ہے, بیماری کے ٹیسٹ, تو ماں باپ کو گھر چھوڑنا پڑتا ہے. یعنی کہاں کا, ویسے کہتے ہیں کہ 18 سال بعد جو نہیں ہے آپ کا مطلب وہ شخص جو آپ کی فیملی کا حصہ نہیں ہے. تو اتنے ایشوز ہیں تو آپ اپنے لیے, اپنے آپ کو پروٹیکٹ کرنے کے لیے سویڈن میں ہے, ڈینمارک میں, آپ ضرور ووٹ ڈالیں.
1: لبنا آپ کا بہت شکریہ, کامران آپ کا بہت شکریہ, چودھری شکر صاحب آپ کا بہت شکریہ. یہ آپ کی بھی ذمہ داری ہے کہ ہم گروپوں کی بات کرتے ہیں تو اس میں جو ہے آپ بھی کافی اپنا جو ہے رول ادا کر سکتے ہیں.
2: جی بالکل رائے صاحب انشاءاللہ. میں نے تو ہمیشہ اتفاق کی بات کی ہے. آپ کو پتا ہے میں نے 20-25 سال پریزیڈنٹ رہا ہوں کاف لیگ کا, اور لبنا اس کی گواہ ہے, لبنا کو بھی پتا ہے میں نے کبھی مخالفت کی سیاست نہیں کی, میں نے ہمیشہ سے ریسپیکٹ دینے کی اور ریسپیکٹ لینے کی سیاست کی ہے ہمیشہ سے. اور میں اتنے عرصے سے کسی کے ساتھ میرا اس طرح کا کوئی اختلاف نہیں پیدا ہوا, نہ ہی پارٹی بھی الحمدللہ بہت خوش تھی, اور انشاءاللہ آئندہ بھی انشاءاللہ اپنا کردار ادا کرتے رہیں گے پارٹی کے لیے بھی اور کمیونٹی کے لیے بھی انشاءاللہ.
1: سب کا جی بہت شکریہ, آپ سب نے اپنا قیمتی ٹائم ہمارے ساتھ شیئر کیا, چھٹی کا دن ہے آپ نے ٹائم نکالا, انشاءاللہ سب سے رابطہ رہے گا.
2: جی
1: سمجھ ناظرین آپ نے سب کی بات سنی اور یہ لائیو پروگرام تھا. ہر آدمی کو حق ہے اپنی بات کرنے کا, کوئی بھی بات کرنا چاہتا ہے اس کے لیے اگر آپ کی آواز کا ٹائم حاضر ہے. گھر میں بیٹھ کر بات کرنے سے تو کوئی فائدہ نہیں ہوتا, بند کمروں میں کسی نے بات کرنی ہے تو اس کے لیے ہمارا ٹائم حاضر ہے.
4: FM 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے.

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: औज़ुबिल्लाहि मिनश्शैतानिर्रजीम, बिस्मिल्लाहिर्रहमान। सामने नाज़रीन, ये मिला जुला इंफॉर्मेशन का प्रोग्राम है जो अदारा आपकी आवाज़ के स्टूडियो से लेकर आपकी खिदमत में हाजिर है। समान, जिस तरह आपने इंट्रो में कहा था कि ये हमारे प्रोग्राम जो होते हैं इंफॉर्मेशन के होते हैं, ये ना किसी के हक में होते हैं ना किसी के मुखालफत में होते हैं, ये टोटली इंफॉर्मेशन का प्रोग्राम होता है। चूँकि हम लोग लोकल हैं, लोकल रहते हैं, लोकल हमारी बातचीत होती है कि हमारी लोकल जो है कम्युनिटी क्या कर रही है। और समान, आपको पता है कि ये जो सितंबर का महीना और आ रहा है, इससे पहले भी हमने प्रोग्राम बनाए थे और इस पर खुलकर बात भी की थी। तो अब सितंबर जो है वो बहुत नज़दीक आ चुका है और स्वीडन में जो हमारे एक पुल क्रॉस करते हैं, यहाँ भी लोग रहते हैं, वहाँ भी रहते हैं, चूँकि वहाँ भी दोहरी शरीयत का निज़ाम है तो वोट का हक भी लोगों के पास होता है। तो इस वक्त तजिया नगार, शायद नसीम जो है हमारे साथ लाइन पर मौजूद है, इनसे जानने की ये सारी बातें कोशिश करेंगे। शायद एक बार फिर आपको अदारा आपकी आवाज़ पर खुशामद कहते हैं।
2: जी राजा साहब, आपको भी बहुत बहुत मुबारक। सबसे पहले तो मैं आपको आपके शील्ड की, आपके मेडल की मुबारक दे दूं। मैं कुछ दिन पहले मैंने देखा था आप नसीम मजदूर थे, तो सफारत सफीर मोहतरम सफीर ने आपको एक मेडल या एक शील्ड पेश की, तो उसके लिए मेरी तरफ से मुबारकबाद आपको। आज ही बात हुई है, आज ही आपने मुझे लिया तो आज ही मैंने आपको मुबारकबाद दे दी है।
1: शायद आपका बहुत शुक्रिया। शायद आप जानते हैं, हमेशा से जानते हैं, और आप मीडिया पे नजर भी रखते हैं और हमारे सबसे पुराने लिसनरों में भी आपका शुमार होता है।
2: जी जी, मैं आपका ये आप गालिबन बहुत पीछे चले गए हैं, 26 साल, आज 2026 है, 2020 में चले जाएं। तो उस वक्त मैं एक टीन एज ही था, एक बच्चा था छोटा सा, तो उसमें आपका रेडियो सुना करते थे। उसमें मैं वीकेंड में पार्ट टाइम संडे को मेरे हाल अपने वालद की टैक्सी भी कभी कभी चलाता था, उसमें आपका रेडियो पहली दफा सुना था। तो उसमें फिर कभी जब आप, क्योंकि उस टाइम कोई सोशल मीडिया नहीं था, कोई स्मार्टफोन नहीं था, कोई इस तरह की चीज नहीं थी, तो फिर जब पहली दफा ये चीज मैंने देखी इधर कोपनहेगन में, तो उसको देख के बड़ी खुशी हुई। तो मैं तब हैरान भी हुआ कि रेडियो पाकिस्तानी रेडियो जो है कोपनहेगन की फजाओं में घूम रहा है, ये क्या है। बहरहाल पता लगा, जो बड़े मेरे से बड़े थे, जो बुजुर्ग, उन्होंने बताया वाकई ये कोई पाकिस्तानी है, गालिबन का राजा गफूर नाम है। तो फिर उसके बाद मुलाकात भी हुई एक निजी महफिलों में आपके साथ, आपके बच्चे भी, आप भी, तो वो फिर पता लगा कि ये
1: नहीं, आप याद होगा, आप कई दफा जब आए तो खुशी से एक दफा आपकी बात मैं आज जरा कोट कर दूं, लोगों को बता दूं, बाज ऐसी बातें होती हैं। और मैं और मुबशर प्रोग्राम कर रहे थे तो आप आए, आपने घंटी दी, तो आपने कहा आए तो आपके हाथ में एक गालिबन पिज़्ज़ा था ना, तो कहते हैं कि आप थक गए होंगे प्रोग्राम करके, चलें बैठ के चाय भी पीते हैं, मैं भी आपके साथ बैठता हूँ, ये मैं कार्ड पे लाना चाहता हूँ।
2: जी बिल्कुल, ये बात याद आई है, ये बहुत बहुत बहुत महल बहुत काफी पुरानी बात है, और ये उस टाइम
1: बहुत पुरानी बात है, बहुत पुरानी।
2: हाँ, लेकिन पुरानी है लेकिन यादें रह जाती हैं, और ये वाकई ऐसे हुआ था। और मलिक मुबशर एक दोस्त है, अच्छा दोस्त है, एक मुखलस इंसान है, वो मुझे याद है। और वो कैसी है ये चीजें जो कि यादें रह जाती हैं आदमी की, इंसान की, इंसान चले जाता है इस दुनिया से लेकिन फिर यादें रह जाती हैं। और फिर क्या कहते हैं उसको, उस टाइम के जमाने मेरे हिसाब से उस टाइम के जमाने ज्यादा अच्छे थे आज की बनिस्बत। अगर मैं आज देखूं तो देखें हम, बहरहाल इसके ऊपर मैं क्या डिस्कस करूं, आप ज्यादा बेहतर जानते हैं।
1: आजकल जो है ना, ज्यादा वो जिस तरह नहीं होता कोला जलता है, हालांकि कोला बड़ी अच्छी चीज है, फायदे वाली चीज है, आप उस पर ग्रिल करते हैं, लेकिन आखिर में जब जो बंदा कोले से जलता है उसको पॉजिटिव लें तो वो जलने वाली चीज बड़ी अच्छी होती है, उस पर आप जो है ग्रिल करते हैं, कुकिंग करते हैं, लेकिन आप दूसरी तरफ जलना चाहते हैं तो फिर बंदा कोला आपको पता राख ही हो जाता है।
2: जी बिल्कुल, आपने ठीक फरमाया, कोले ने तो राख ही होता है आखिर में, तो उसको फिर आप दोबारा तो नहीं वापस लेके आ सकते जब कोला राख हो जाए। बिल्कुल ठीक कहा आपने।
1: शायद आते हैं इलेक्शन की तरफ, आप सितंबर में इलेक्शन हो रहे हैं तो इसमें पाकिस्तानी निसाद भी हिस्सा ले रहे हैं, तो मैं चाहूंगा क्या लेटेस्ट पोजीशन है इस वक्त।
2: جی راجا صاحب, آپ نے مجھے اس وقت فون کیا, میں اس ٹائم اپنے آفس کے اندر موجود نہیں ہوں, جو اس کے اندر میری جو ہے نا خاص کر, لیکن پھر بھی میں آپ کو ڈیٹیل دوں گا کہ اس میں میری ساری ڈیٹیل میرے سامنے پڑی ہوتی ہیں ساری, خاص کر کیونکہ ہر چیزیں, بہت سی چیزیں بندہ انسان بھول جاتا ہے تاکہ غلط نہ ہو جائیں, تو میں اس لیے اپنے سامعین اور آپ نے یہ لینا ہے اس ٹائم کوئی کیا کہتے ہیں مشورہ یا کوئی انفارمیشن, تو اس میں یہ ہے کہ کوئی کوتاہی اگر کوئی غلطی ہو جائے تو میں اس کی معذرت چاہتا ہوں. سویڈن میں جو الیکشن ہونے جا رہے ہیں وہ 13 ستمبر کو ہیں, جس میں بڑے الیکشن ہیں, اپنے ریجن کے بھی ہیں, کمون کے بھی ہیں اور پارلیمنٹ کے بھی ہیں. تو میں اسٹاک ہولم کی پہلے بات کروں گا, اسٹاک ہولم سے غالباً 5 سے 6 اگر میں غلط نہیں ہوں, کیونکہ میرے پاس لکھا ہوا ڈیٹیل میں کہ میں اپنے گھر آفس میں موجود نہیں ہوں, نہ میں اپنے گھر میں موجود ہوں, تو میں باہر ہوں, تو میں نے آپ کی کال اٹھائی, آپ کی جو گزارش تھی گزارش کیا تھی, آپ کا حکم تھا, تو میں نے کہا چلو میں اٹھا لیتا ہوں, اور کیونکہ آپ کی کال آئی ہے تو میں دراصل میں کل چاہ رہا تھا لیکن کوئی نہیں آج. تو اس میں یہ ہے کہ اسٹاک ہولم سے جو ہے نا تقریباً 5 سے 6 پاکستانی کھڑے ہو رہے ہیں, دو جو پاکستانی ہیں وہ اس میں دو خواتین ہیں, ایک کا نام سارا ککا نام ہے, اور ایک کا نام زکیہ بی بی, یہ دو ہیں, اور ایک بزرگ ہیں غالباً 80 کے قریب, وہ بھی ریجن سے بھی اور کماؤن سے بھی اور پارلیمنٹ سے بھی کھڑے ہو رہے ہیں. باقی ایک اگر میں غلط نہیں ہوں تو کوئی کھٹانا صاحب ہیں وہ کماؤن سے, اور دو اور جو ہیں پاکستانی وہ بھی وہ کماؤن سے کھڑے ہو رہے ہیں, اور یہ جو لیڈی ہے سارا ککا یہ کھڑی ہو رہی ہے اسٹاک ہولم کے ساتھ, ایک شہر ہے جیسے کوپن ہیگن کے ساتھ گلوسٹروپ ہوتا ہے یا کھیو کہہ لیں یا کوئی ایسے کلاسک سے وغیرہ وغیرہ, تو وہ ایک اس کے میئر کے لیے کھڑی ہو رہی ہیں, اور ان کے جو چانس ہیں جو ہیں میئر کے لیے وہ سننے میں آ رہا ہے کہ 85-90% کے قریب ہیں, وہ میئر کے لیے کھڑی ہو رہی ہیں سارا ککا, اور باقی جو زکیہ بی بی ہیں وہ, یہ میں اسٹاک ہولم کی بات کر رہا ہوں, اور باقی جو زکیہ بی بی ہیں وہ کونسل کے لیے, وہ ایک پارٹی کا نام ہے ملیوپتھی, جیسے انوائرمنٹ جسے کہتے ہیں انگلش میں, تو اس طرح کی ایک پارٹی ہے, اور باقی جو دو دوست ہیں وہ سوشل ڈیموکریٹ میں ہیں اور وہ کونسل کے لیے ہیں. تو اس کی مزید ڈیٹیل میں آپ کو نیکسٹ ویک دے دوں گا, اگر میں اپنے آفس میں ہوا تو ان شاء اللہ تعالیٰ کے ناموں کے ساتھ پوری کہ کیا ہے اور کدھر کدھر سے اور کیا ہے. یہ تو ہو گیا اسٹاک ہولم سے. میرے شہر یعنی کہ مالمو سے ادھر جو ہے غالباً 5 سے 6 ہیں, جس میں سے 2 جو پاکستانی ہیں, 3 جو 4 ہیں وہ پاکستانی جو ہیں, وہ 3 سے 4 جو ہیں اگر مجھے غلط نہیں ہو تو وہ قدیانی جو ان کا جو فرقہ ہے اس سب سے کھڑے ہو رہے ہیں وہ ادھر مالما میں, اسٹاک ہولم میں ایسے کوئی نہیں ہے. تو وہ اور جو 2 پاکستانی ہیں جو اپنا جو پاکستانی ہے جسے ہم کیا کہتے ہیں ریل پاکستانی یہ کہہ لیں, وہ کھڑے ہو رہے ہیں, جس میں ایک جو ہے وہ ہیں اپنا کامران انور صاحب اور دوسرے امجد خان صاحب, اور امجد خان صاحب بھی ایک بزرگ سمجھ لیں, بزرگ سے مراد کے 70 کے قریب ان کی ایج ہے, اور کامران جو ہے وہ آپ کو پتہ ہی ہے وہ ایک یوتھ میں نوجوان میں کہہ لیں نوجوان میں آتا ہے, اور یہ دو جو لوگ ہیں ان کی کمپین جو ہے جاری ہے, اور میں کبھی دیکھتا ہوں کبھی نہیں دیکھتا, تو ابھی جو ہے اس کی جو شدت ہے میں سننے میں آیا, میں آج 20-21 ہے غالباً اگر ڈیٹ مجھے غلط نہیں ہو, تو میرے خیال ہے 20-21 میرے خیال ہے غالباً نیکسٹ ویک تک ان کی کمپین میں وہ شدت آ جائے گی, تو شدت سے مراد کے پھر یہ اس کو بڑھ چڑھ کے جو نا کمپین کو کریں گے, میرا جو خیال ہے یہ مجھے سننے میں آیا, تو اور ایسا ہونا بھی چاہیے. تو
1: کیا یہ برادری کون سی, دیکھیں یہ سارے بیسیکلی سارے سویڈن ہیں چونکہ جمہوری ملک میں رہتے ہیں, اس پہ کوئی ذات پات والا تو مسئلہ ہی نہیں ہوتا کس گروپ سے ہے کس گروپ سے نہیں ہے, تو لیکن یہ جو کیا قادیانی برادری اتنی ہے جو اتنے 3 مینڈیٹ ان کے جو کینڈیڈیٹ کھڑے ہو رہے ہیں؟
2: دیکھیں جی قادیانی جو جو جو کہتے ہیں برادری کی آپ بات کر رہے ہیں, وہ ان کا ایک یعنی کہ وہ ایک منظم لوگ ہیں. میں نے جو دیکھا ہے وہ گوتھیبرگ میں بھی ہیں بہت زیادہ, یعنی کہ اسٹاکہولم سے زیادہ وہ یوتھیبرگ, یعنی کہ ہم اس کو انگلش میں کہہ سکتے ہیں گوتھیبرگ ایک شہر ہے جو سویڈن کا دوسرا بڑا شہر ہے, اور تیسرا بڑا شہر جو ہے وہ مالمو ہے. گوتھیبرگ میں وہ کافی تعداد میں, میں اس کا بھی پتہ کر رہا ہوں کہ وہاں پر کتنے پاکستانی ہیں. میرے مجھے کل تک پتہ لگ جائے گا تو میں انشاءاللہ وہ بھی شیئر کر دوں گا تاکہ غلط نہ ہو جائے. تو ادھر سے مجھے لگتا ہے کہ ادھر سے بھی کافی ہوں گے یا اپنی جو قادیانی برادری ہے. باقی جو آپ نے بات کی ہے کہ وہ ہو جائیں گے کیونکہ وہ ایک منظم وہ لوگ ہیں, اور وہ تعلقات کی بیس پر, میرے ایک سننے میں ایک میں جگہ پڑھ رہا تھا یار سر, وہ تعلقات کی بیس پر ایک جگہ کوئی لکھ رہا تھا پاکستانی جو اپنے جو ہم کر رہے ہیں الیکشن کمپین, اس میں وہ لکھ رہے تھے کہ جگہ تعلقات کی بیس پر ہم نے یہ اس کو ووٹ دینے ہیں. تعلقات کی بیس پر نہیں ہوتے ووٹ, یہ کارکردگی اور آپ کی جو آپ منشور جو دے رہے ہیں لوگوں کو اس کے اوپر لوگ آپ کو ووٹ دیتے ہیں. یہاں پر تعلقات کی بیس پر پاکستان میں کیا جاتا ہے, لیکن میرے خیال ادھر بھی اب ختم ہونا چاہیے. تو یہ اس ملک ان ملکوں میں آ کے جب آپ رہ رہے ہیں 10-15-20 سالوں سے, کوئی رہ رہا ہے 10-15, کوئی شادی کر کے آیا, کوئی دماد آیا, زیادہ تر یہی ہے نا. میں میری جیسے تو کوئی کم ہے جو اس وقت یہاں پر سویڈن میں ہیں, تو جو شروع سے یہاں پر رہ رہے ہیں جن کے والدین 60 سال پہلے آئے تھے یا 50 سال پہلے, تو آپ جب آئے ہیں تو آپ 10-15-20 سال یار بہت ہوتا ہے ان ملکوں سے سیکھنے کے لیے. جمہوریت کا سیاست بھی ایک, سیاست تو حرام نہیں ہے, سیاست بھی ایک بڑا اچھا بڑی چیز ہے, لیکن ایک منصف سیاست, ایک کہتے ہیں کہ اپنے دل کے ساتھ ایک لیگل لپٹی, منافقت کے بغیر, جھوٹ مکاری کے بغیر بھی آپ سیاست کر سکتے ہیں. سیاست تو کسی نے روکا آپ سے, سیاست بڑی اچھی چیز ہے کہ سیاست سے آپ جس چیز اپنے ملک کے لیے سیاست کر سکتے ہیں, اپنے ملک کے مفاد کے لیے, جیسے یہ لوگ کرتے ہیں. میں ڈینش کی بھی مثال دوں گا آپ کو, سویڈن کی بھی, جیسے یہ لوگ کرتے ہیں اپنے ملک کے مفاد کے لیے یہ سیاست کرتے ہیں. ہاں ان میں بھی بڑی چیزیں ہیں, کمزوریاں ہیں, لیکن یہ میں پھر ادھر آ جاتا ہوں کہ میں نے یہ پڑھا تو میں نے کہا یار یہ کیا لکھ رہے ہیں کہ جی آپ تعلقات کی بنا پر ایک دوسرے کو ووٹ دیں, اور یار یہ میں پڑھا. چلیں آگے بڑھتے ہیں. تو یہ تو آپ نے بات کی قادیانیوں کی. دوسرا میرے خیال آپ کا غالباً سوال ہوگا یہ اپنے جو پاکستانی ہیں جو ہیں, تو اس میں یہ کہہ لیں جسے کہتے ہیں سنی پاکستانی جلے کہہ لیں, تو اس میں یہ ہے کہ اگر یہ لوگ منظم طریقے سے کریں اپنی جو ہے کیا کہتے ہیں الیکشن کمپین, اس طرح نہ کریں کہ جیسے انہوں نے کہتے ہیں کوپن ہیگن میں کیا. جو بات غلط ہے اس کو تو ماننا چاہیے نا, اگر کوپن ہیگن میں 5 لوگ دوست ہمارے الیکشن ہار گئے ہیں, بہت بڑی بات ہے یہ. تو اس کے بجائے کہ اگر یہ میں بات کروں غصہ کرنے کے, اس کی اپنی غلطیوں کو سدھارنے کے, جیسے یہ لوگ ڈینش لوگ کرتے ہیں, سویڈش لوگ کرتے ہیں, بڑی خوشی سے سنتے ہیں, کہتے ہیں ہم ہارے ہیں اور ہم نے یہ غلطیاں کی ہیں, لیکن ہمارے یہ لوگ بہت کم اس یہاں کہ بھی جو تیسری چوتھی جنریشن ہے, پھر چوتھی جنریشن تیسری بھی اور چوتھی بھی کافی کافی بہتر آ رہی ہے اور آئے گی, جو آگے آ رہی ہے چوتھی تو شروع ہو گئی ہے, اور میرے خیال اگلے 10-12 سالوں تک وہ کافی بہتر ہوگی, اور وہ اس کو جیسے یہ لوگ کرتے ہیں اسی طرح کریں گے. برملا بالکل, وہ اگر کوئی چیز غلط کی ہے انہوں نے اس کا برملا وہ جو ہے نا میڈیا پہ آ کر پریس کانفرنس بھی کریں گے کہ ہمارے ساتھ کیا کوتاہیاں ہوئی ہیں, تاکہ آپ کے ووٹر نیکسٹ ٹائم آپ سے بیزار نہ ہو اور آپ کو ووٹ دیں. اور سویڈن کا بھی یہی ہے, اگر یہ اپنے اس کمپین میں بالکل یورپ کی طرح جس ملک میں یہ رہ رہے ہیں, جہاں ادھر کی جو پولیٹکس یہ کر رہے ہیں, اس کو مد نظر رکھ کے اپنی کمپین کریں گے تو آپ کے الیکشن جیتنے میں کافی چانس ہو جائیں گے, تو آپ کو ووٹ دیں گے لوگ, آپ کو سنیں گے. لیکن پہلے تو آپ یہ بتائیں نا کہ آپ لوگوں کو بتا کیا رہے ہیں, کہ آپ اس میں جو چیز آپ بتا رہے ہیں کہ آپ اس میں عمل درآمد کرا سکیں گے, کیونکہ آپ وہی چیزیں بتائیں نا جس میں آپ عمل درآمد کرا سکتے ہیں, کیونکہ 3-4 سال تو ایسے ہی گزر جاتے ہیں, تو نیکسٹ ٹائم پھر آپ بالکل آؤٹ ہو جاتے ہیں سیاست سے. جیسے کہ ڈنمارک میں بہت سے لوگ آؤٹ ہوئے ہیں, پاکستانیوں کے علاوہ عربی آؤٹ ہوئے ہیں, ترکی کردش آؤٹ ہوئے ہیں, سیاست سے بالکل ہی ختم کر دیا لوگوں نے. اس کی وجہ یہی ہوئی ہے کہ آپ جھوٹ ایک دفعہ بول لیں گے, دو دفعہ بول لیں گے, تیسرے دفعہ لوگ آپ کا فارغ کر دیں گے. تو آپ وہ چیز کریں جو پارٹی سے آپ بات کر کے جس پارٹی کے لیے ٹکٹ لیا آپ نے, وہ آپ کو بتا رہے ہیں کہ ہم کر سکتے ہیں, یہ آپ اپنے ووٹر کو بتائیں, نہیں کر سکتے وہ نہ بتائیں. اور ووٹر آپ سے سوال کرے گا تو آپ اس کو صاف بتائیں کہ اس کا میں کر سکتے ہیں یہ نہیں کر سکتے.
1: بڑی دلچسپ بات بتائی ہے. ہم لوگ یورپ میں رہتے ہیں, اسکینڈینیویا میں رہتے ہیں, آپ نے بڑی, یہ میں سمجھوں کہ بڑی خبر ہے, اور آپ نے یہ بریکنگ نیوز آج دے دی ہے کہ یہاں جو ہے وہ اپنا سنی قادیانی الیکشن ہو رہے ہیں. ووٹ تو سنی کا بھی برابر ہے, قادیانی کا بھی برابر ہے, شیعہ برادری کا بھی برابر ہے, یہاں تو ووٹ سب برابر ہے.
2: میں نے, آپ نے یہ کہا تھا کہ دوسرا, یعنی میں نے یہ بتایا تھا کہ پاکستانی ہیں.
1: آپ نے انفارمیشن کی حد تک بات کر رہے ہیں نا,
2: انفارمیشن کی حد تک بات کر رہا ہوں. میں نے یہ بتایا تھا کہ
1: متفق ہونا ضروری نہیں ہے.
2: نہیں ہے, میں یہ بات کر رہا تھا کہ ایک جو جو کہتے ہیں پاکستانیوں کا وہ جو بھی ہے ان کا فرقہ, اس کو چھوڑیں, وہ منظم ہے, منظم ہو کے, اور ان کے چانس زیادہ ہیں الیکشن جیتنے میں. ان کے پارٹی جو جس جس پارٹی سے وہ کھڑے ہیں, وہ تین ہیں یا چار ہیں یا دو, معلوموں کی بات کر رہا ہوں, مجھے یہ شک ہے کہ وہ ان وہ سیٹیں نکالیں گے, کیونکہ وہ منظم ہو کے کام کرتے ہیں, وہ یہ ایک دوسرے کی لیگ پولنگ نہیں کرتے. پاکستانی ہیں وہ بھی, ساری بات ہماری طرح اردو بولتے ہیں, پنجابی بولتے, ہماری ممالک سے ان کا تعلق ہے, تو یہ تو پھر پاکستانی ہوئے نا. تو اگر وہ کر سکتے ہیں تو ادھر کیوں نہیں آپ منظم ہو کے کر سکتے, اپنی کمپین چلا سکتے ہیں, اپنی سیاست کر سکتے, ادھر کیوں آپ کی جو ہے ایک بات کیا کہتے ہیں منہ کے اوپر اور ہوتی ہے, پیٹھ پیچھے اور ہوتی ہے, درمیان میں اور ہوتی ہے, تو ادھر تو پھر آپ جو ہے پھر منظم نہ ہوئے. میں اس کی مثال میرا اپنا ملک جو ڈنمارک, اس کی بار بار دے رہا ہوں. کیوں دیتا ہوں بار بار, کہ اس میں پانچ لوگوں کا ہارنا بڑے الیکشن میں بہت بڑی یار بات ہے, چھوٹی بات نہیں ہے. جو ملک یہ سنتا ہے نا یورپ کے, ادھر بھی بخش نہیں ہے, وہ حیران رہ جاتے ہیں, کسی کو پتا بھی نہیں ہے, کسی کو پتا لگتا ہے, کہتے ہیں ایسے ہوا ہے. میں نے کہا جی ایسے ہوا ہے, یہ کوئی چھوٹی بات نہیں ہے. اس کا زالہ نہیں ابھی تک کیا کہ کیا ہوا ہے, اس کی ابھی شرم نہیں آئی, یا مجھے تو آ گئی ہے کہ شرم آ جائے کہ یار یہ کیا ہوا ہے, کیوں ایسے, کیا کیا آپ نے, آپ ادھر کی سیاست کر رہے ہیں, ادھر کی سیاست میں آپ ادھر ہی کی سیاست کے لوگوں سے ملیں, ادھر کی ہی کمپین چلائیں, اور ادھر ہی کی مشہوری کریں, ادھر ہی کی پارٹی کی. جوں ہی آپ کسی کے پیچھے لگ کے دوسرے ملک کی سیاست کو کریں گے آپ اپنی کمپین میں شامل, لوگ دیکھ رہے ہیں, میں نے پہلے بھی بتایا تھا آپ کو, ووٹر آپ کو دیکھ رہا ہے, تیسری جنریشن چل رہی ہے وہ آپ کو دیکھ رہا ہے. اب یہ دوسری پہلی جنریشن نہیں ہے جس میں آپ اوئے چھڈو یار کوئی نہیں گل, اوئے پتر ووٹ پا دے, اب ایسے نہیں ہے. میرے گھر کے اندر میں اپنی بات کرتا ہوں, ابھی 13 کو جانا ہے نا, میں نے کسی پارٹی کو ڈالنا ہے, میرے بچوں نے کسی پارٹی کو, میری بیوی نے کسی پارٹی کو ڈالنا ہے, اور میں نے بات بھی کی کہ پاپا تو کہ ایک فیچر لاس وہ اس کے بیچتے ہیں, ختم بات ہو گئی.
1: ملکوں میں رہتے ہیں جمہوری طریقے سے آپ بات کر رہے ہیں, چونکہ اس کو انالائز کر رہے ہیں, آپ تجزیہ کر رہے ہیں, تو میں آپ سے جاننا چاہوں گا, ٹیکسی برانچ کا بھی آپ کو بہت تجربہ ہے, اس کو ہر چیز کو آپ سمجھتے ہیں, جانتے ہیں, بہت ساری کمپنیاں آئیں, چلی گئیں, ختم ہو گئیں, اور اب جو ہے وہ ایک نئی کمپنی جو آئی ہے اس پر بھی جو ہے ان کی اب گاڑیاں ہمیں ہر جگہ نظر آتی ہیں, اور یہ بھی پتہ چلا ہے کہ کبھی وہ ایک شہر میں جاتی ہیں, کبھی دوسرے شہر میں جاتی ہیں. تو میں نے کہا کیوں نہ یہ آپ سے انفارمیشن سے بہتر کون دے سکتا ہے, یا ہمارے تھنک ٹینک سے توقیر شاہ صاحب دیتے رہتے ہیں. جی شاید
2: جی, سب سے پہلے تو میں آپ کو یہ بتاتا چلوں کہ جب کوئی کمپنی, یا پہلے تو اوبر آئی, اوبر بہت بڑی کمپنی ہے, تو پوری دنیا میں پھیلی ہوئی ہے, اس کی کوئی دور آئی نہیں ہے, سب کو پتا ہے. ڈنمارک میں جب اوبر آئی, دو میں پہلے نہیں جاتا 2013-14 میں, الیگلی طریقے سے یہاں کے ٹیکسی قوانین کے مطابق نہیں آئی تھی, 2013-14 کی بات ہے, میں ادھر نہیں جاتا, وہ لمبی بحث ہو جائے گی کیا ہوا, پھر وہ جہاں سے نکل گئے, یہ سب کو پتا ہے. اب 2025 فروری ریسنٹلی آلریڈی ان کی 2024 کے اکتوبر ستمبر میں آلریڈی کچھ لوگوں کے یہاں سے ان کے ساتھ روابط ہوئے تھے, اوبر کے ساتھ, کہ کیسے آپ نے آنا ہے, یہ بھی چھوڑ دیں, یہ سب کو پتا ہے. 2025 فروری میں نے باقاعدہ آغاز شروع کر دیا اوبر کا, ڈرائیور ایک ٹیکسی کمپنی تھی چھوٹی ساری, جس کے اندر غالباً 40-50-60-70 ٹیکسیاں تھیں, یہاں 100 کر لیں, ان کے ساتھ مل کے چھل خود کہتے ہیں, یعنی کہ اس کے ساتھ اٹیچ ہو کے آپ آ سکتے ہیں. خالی اوبر نہیں کی اجازت نہیں ملی تھی ان کو, یعنی کہ غائن اوبر, یعنی کہ بالکل خالی اوبر جو ہے, کلین اوبر صرف خالی وہ چلاتی, لیکن ان کو کسی کمپنی کے ساتھ سہارا لے کے ان کو آنا پڑا, اور وہ آئے, ساتھ ہی انہوں نے یہاں پر دھوم مچا دی. उधर भी हमारे जो पाकिस्तानी वॉनमैन है, मैं भी इंक्लूड हूँ, अपनी बात भी करूंगा, वाले साहब रहे हैं सब समेत, जो मैंने सुना, बल्कि सुना अपनी अपने कानों से सुना, लोगों ने कहा ओ कुछ नहीं होता उबर इसके, ये ऐसे मैंने बड़ी सेल्स के अंदर भी सुना, वहां पे भी कहना शुरू कर दिया कुछ नहीं होता, आप रिलैक्स करें, पाकिस्तानी जैसे स्टाइल है हर चीज में रिलैक्स कर जाएं। पता क्या हुआ फिर, उबर ने जनाब इनको ना फरवरी में आई, जून जुलाई में जनाब इनका एग्रीमेंट हो गया सबसे बड़ी कंपनी डैन टैक्सी के साथ, यानी जो पहले कुरियर होती थी डैन टैक्सी, जो पूरे शेलन में है, उसके बाद पूरे यूलैंड में और पूरे स्वीडन में भी है, दूसरे मुल्कों में भी है। एग्रीमेंट क्या हुआ, उन्होंने खरीद ली, उबर ने डैन टैक्सी खरीद ली। ये किसी को नहीं पता कितने मिलियार्ड की खरीदी है या कितने मिलियंस की खरीदी है, कंपनी बहुत बड़ी है, उनके पास इनकम है, इन चेक जिसे कहते हैं वो बहुत ज्यादा है, और उनके पास अवैध खून है, यानी कि उनके पास कंपनी के खोचो खोसला, उनके पास डीएसपी है, उनके पास हॉस्पिटल्स हैं, ये जो होते हैं उनके पास, ये सिर्फ हाली टैक्सी नहीं होती जैसे आप मैंने बुक कराई है, ये तो कोई इसके ऊपर नहीं आपकी कंपनी चलती, इनके पास बड़े बड़े जो है ना आउटसेलिंग एग्रीमेंट हैं डेनमार्क में, हाली कोपना एग्रीमेंट नहीं है, पूरा शेलैंड उसके बाद यूलैंड और फ्यून सारा बहुत बड़े बड़े कितने मिलियंस की है, 200-300 कपल ऑफ 1400 में मिलियंस की इनकी आउट चले हैं, वो उन्होंने खरीद ली उबर ने, और उबर ये जो ना पूरी मार्केट तकरीबन वो ले गया तकरीबन। अब क्या हुआ कि 2026 में इन्हें के जून जुलाई जून में ये इसकी बाजगश्त हुई ग्रीन एसएम, यानी कि वियतनाम टैक्सी तो नहीं लिखा हुआ लेकिन इसका असल नाम जो है ग्रीन एसएम है। ग्रीन एसएम ऑलरेडी जो है ना वियतनाम और चाइना और इंडिया और इन मुल्कों में आ चुकी है 2025 में, और वियतनाम तो पहले की चल रही थी, और ग्रीन टैक्सी ग्रीन एसएम जो है इसके बाद स्वीडन, इसके बाद जर्मन, इसके बाद ओस्लो, स्वीडन इसी साल जा रही है, और उन्होंने जो मुझे जो मैंने देखा सुना है उन्होंने ये चीजें कोई फ्री नहीं होती, उन्होंने ये डेनमार्क में हेसल हॉल यानी कि एवल हॉल जो इंडस्ट्री कुछ है सबको पता है, उन्होंने वहां पर जो बहुत बड़ा ले है जो इसे स्वीडिश में कहते हैं लॉगर, जो ले है वो बहुत ही बड़ा, मैं समझता हूँ 5-6 हजार करोड़ मीटर से ज्यादा कर लें बार भी, वो उन्होंने पहले तो ये समझे थे कि उन्होंने लाया की है, लेकिन जो मैंने पूछा है उधर उनसे तो उन्होंने कहा उन्होंने खरीद लिया है, तो हो सकता है खरीद लिया हो, तो ये भी पता लग जाएगा क्योंकि वो उसके उसी को पीछे से आगे से तोड़ के तो उसका ब्यूगा करने लगे हैं, तो उसके अंदर उनको काफी जो है ना उन्होंने उसको एडजस्टमेंट करनी है, एक तो ये हो गया। अब ये 600 गाड़ियां जो है ना ये इनकी तकरीबन ऑलरेडी 400 या 300 या के करीब ये आधी से ज्यादा गाड़ियां इनकी ऑक्यूपाइड हो गई हैं, जो चढ़ गई हैं, ड्राइवर इनके तकरीबन 500 से ज्यादा जो है 500 के करीब जो है ना एग्रीमेंट बन चुकी हैं, किसी ने सितंबर में शुरू करना है, किसी ने अगस्त में, किसी ने नवंबर में वगैरह वगैरह, और वो साथ में कोर्स भी करा रहे हैं साथ में। अब किसी कंपनी ने बाहर से इतनी बड़ी इन्वेस्ट की है, वो हाली इन्वेस्ट जो इधर डेनमार्क में की है, स्वीडन में करने जा रहा है, जर्मन में है और यूरोप के मुल्कों में करने जा रहा है, और वो इन्वेस्ट कर रहे हैं, आपका क्या ख्याल है कि उसके पीछे स्टेट नहीं है, उसके पीछे जो स्टेट है वो उन्होंने थपकी नहीं दी, ये ऐसे कभी नहीं हो सकता, ऐसे कोई इन्वेस्ट नहीं करता जब तक मुल्क जो है वो आपको वेलकम ना करें और आपकी हेल्प ना करें, जो जो चीज उन्हें जो जो चीजें उनके चाहिए होती हैं, जैसे कि अब वो भी चाहेंगे कि हमारी हमारी भी औछले हों कमोनों के साथ, फ्लेक्स के साथ, काउंटर खोसले हों, ये वगैरह वगैरह ये चीजें, मेरा ये ख्याल है कि वो इसके ऊपर भी वो काम कर रहे हैं और वो ये मार्केट लेने की कोशिश करेंगे। ये मुझे नहीं पता वो कैसे करेंगे क्यों, लेकिन उन्होंने बंदे हायर किए हैं, उन्होंने बंदे हायर किए हैं, उनको वो लोन दे रहे हैं, बहुत ज्यादा पर्सनल है उनके और वो इसी पे काम करने लगे हुए हैं। हाँ, अब मैं आ जाता हूँ, आपने बात की थी वॉनमैन पाकिस्तानी अरबी तुर्की डेनिश जितने भी वॉनमैन हैं, हम अपनी भी बात करेंगे, पाकिस्तानी ये सबसे ज्यादा हैं, इनका फ्यूचर मुझे कोई अब अच्छा नजर नहीं आ रहा क्योंकि ये मार्केट उन्होंने लेके जानी है क्योंकि वो खुद ही वॉनमैन है। एक तो ये हो गया कि वो इसे उर्दू में आप आसानी से ये कह लें कि वो एक ऐप नहीं है ग्रीन एसएम, क्योंकि जो उबर है वो एक खाली ऐप है, वो आप ऐप लेते हैं या उसको आप उसका जो 20% या 18% या 25% उसका आप पे करते हैं, लेकिन गाड़ी आपकी अपनी होती है। मैं आपको आसान लफ्ज़ों में बताऊंगा, लेकिन जो ग्रीन एसएम है गाड़ी उनकी अपनी है, वो खुद ही बोनमैन है और खुद ही वो गाड़ियां भी बनाते हैं अपनी। वो कंपनी उनकी गाड़ियां भी अपनी ही कंपनी में बनती हैं और वो कंटेनर के कंटेनर यहाँ यूरोप की तरफ वो रवाना है, जिधर जिधर उन्होंने ये करना है, पड़ाव डालना है। अब ये जो चीज है, मुझे जो शक है, ये वोनमैन की मोनोपोली खत्म करने के लिए इन्होंने सिर्फ डेनमार्क नहीं, दूसरे मुल्कों में भी जिसे कहते हैं आया है ना छाक्सा आया है ना वोनमैन, ये उसको खत्म करने के लिए इन्होंने कहा कि इसको अपने पास रखो, अपने कंट्रोल में कर लो। इस तरह की उन्होंने कंपनी को दावत दी है, जो ऑलरेडी ये काम शुरू कर चुकी थी। तो उनके साथ ये बमामला जो है, इनके 1-1.5 साल से बैक चैनल चल रहे थे। ऐसे कोई नहीं आ जाता अचानक, ऐसे कोई नहीं पैसा इन्वेस्ट करता, कहते हैं हेल मलियान या इन मलियाड। और आपको पता है कि जो 400-500 ड्राइवर अभी चढ़े आए हैं, उनको अगले महीने तनख्वाह भी देनी है, और वो तनख्वाह अभी कोई उनकी इनकम नहीं हुई, अभी उनकी ऑप्शन जो है चल रही है या नहीं चल रही, वो बात की बात है, वो तो आपको पता लग जाएगा सबको। लेकिन उन्होंने लोन तो देना है, कुछ लोगों को लोन मिल गया जिन्होंने ऑलरेडी जुलाई में शुरू किया था काम, अब तो अगस्त का एंड आ गया, तो उनको लोन मिल गया मुझे सुनने में, और उनको पूरा लोन मिला है। मैंने खुद पूछा है, मैंने पूछा है आपको लोन मिला है, उन्होंने कहा जी मुझे लोन मिल गया जो इस महीने के उनको मिलना था, और मैं जुलाई के, तो वो बहुत से लोगों को मिल
1: इसका
2: गया
1: मतलब है
2: जो
1: कि ये पैसा सारा सिस्टम में आ गया, इस पर लेफ्ट राइट नहीं हो सकता।
2: मैं ये बात कर रहा हूँ कि आप ये देखें लोन मिला ना, क्योंकि हो एल आर के साथ उन्होंने ये लोन नहीं, तनखाओं के जो कानून है, कवानीन है, पेंशन ओपनिंग के साथ उन्होंने मिलके बनाए हैं, कि इसमें कोई हंकी बैंकी नहीं है, उसमें मिलके बना के उन्होंने वो बैठे हैं, उनके साथ बना है सारा कुछ उसमें। ये जो अभी जो पैसे जो इनके चंद 150 जो पहले थे इनके शोफेयर, उनको लोन मिला ना, वो हालांकि उनकी इनकम कोई नहीं हुई ड्राइवरों की, बहुत कम इनकम ना होने के बराबर, क्योंकि उनके ऐप में भी छुआ नहीं है, जो आए वो कल छुआ ही उठा रहे हैं, और वो उठाते हैं और अपने 7.5 घंटों में, 7.5 घंटे उसके, आधा घंटा पौज का, 8 घंटे, 7.5 घंटे में अपने काम करके जो बनाया है वही है, उसके ऊपर वो उनको कोई इतराजात नहीं है इस वक्त, और पहले बाद में भी जब उनके पास ऐप में छुआ आ जाएंगे जो उनकी औचले होंगी, आपने हर छुए को यस करना है, आपने ना ही नहीं करना, क्योंकि आप काम कर रहे हैं, आपको वो तनख्वाह दे रहे हैं, वो उन्होंने इसके ऊपर रखी हुई है कुछ परसेंटेज, यानी कि आप किसी को वो क्या कहते हैं, वो कहते हैं वॉशरूम भी आ जाता है या वगैरह वगैरह, 2-4 मिनट के लिए तो आप उसमें पॉज कर सकते हैं, लेकिन आपका आधे घंटे का पॉज एक लादा है, लेकिन जब आपको छुआ आ रहा है आपने यस करनी है, क्योंकि आप तनख्वाह ले रहे हैं उनसे पक्की, यानी कि फेस्ट लोन ले रहे हैं आप उनसे, तो आप मजाज नहीं है कोई नए करने के किसी छुए के, जब जब ये शुरू होगा उनका बकायदा, अभी तो चल रहा है। और उसमें मैं ये आपको बता रहा हूँ कि लोन मिले हैं 100-70-80 जो शुफे पहले के थे, वो कितने मिलियंस होंगे, वो उन्होंने अपने जो उनके पास जो उनका अकाउंट या जो भी वो पैसा लेके आए हैं अपने पास से दिए हैं। मैं ये बता दूं कि अपने पास से कोई नहीं देता, ये तो अभी दिए हैं, जब उनकी औचले वगैरह चल जाएंगी, जब उनके साथ कमूनों के साथ या जिधर भी वो करना चाह रहे हो जाएंगी, कितने वो मिलियंस की इतनी कमूने हैं, सैकड़ों कमूने हैं यहाँ पर शेलन में, जब उनके साथ हो जाएंगी, अगर आदियों के साथ भी हो जाए, जब हो जाएंगी, तो फिर ये जो पैसा उन्होंने अपनी जेब से लगाया, ऐसी जो जो बिजनेसमैन काबिल बिजनेसमैन होते हैं वो ऐसे ही करते हैं, वो फिर उनका वापस डबल से ज्यादा वापस आएगा। तो ये है उनकी जो है
1: इसका
2: प्लानिंग।
1: मतलब है उन्होंने
2: और
1: अपना जो इन्वेस्ट किया उसको सबसे पहले सेव किया है, गवर्नमेंट के साथ जो है अपनी बातें, कमून के साथ अपने एग्रीमेंट किए हैं जहाँ से ये सिस्टम चलता है। अब वो जो है कोई पैसा जो है वो कोई आगे पीछे नहीं हो सकता कंपनी का।
2: देखिए जी, मैंने पहले भी आपको बताया कि ये किसी को उन्होंने नहीं बताया, यहाँ पर किसी मीडिया को नहीं बताया, कि अभी फिलहाल बहुत से लोग खरीदने की कोशिश कर रहे हैं कि ये कैसे आए, किसने, कौन इनके पीछे है, ये सिर्फ क्यास रही हैं। लेकिन जो आदमी आप जैसा और यहाँ पर सब लोग आप जैसे लोग अकल बूझ रखते हैं, कि ये तो खुद भी सोचे ना कि जब आप 1 दिन, 10 दिन, 1 माह, 1.5 माह हो गया आप देख रहे हैं, तो फिर पता आपको लग जाता है, जब आप अंदर भी जाते हैं पूछते हैं थोड़ा बहुत, तो आपको ये पता लग जाता है कि ये इसके पीछे स्टेट इन्वॉल्व है, वो साथ है। ऐसे ही दूसरे मुल्क में आप अपना, मैं अगर बिजनेस लेके जाऊं, मैं कहूं जी मेरे पास है 1 मिलियार्ड, 1 मिलियन, $1 बिलियन है मैं यहाँ बिजनेस, आपकी आपकी बिल्कुल मदद करेंगे, आपकी स्टेट करेगी, वो कहेगी पैसा आ रहा है, आपकी मदद करेंगे, आपको जो जो चीज चाहिए वो प्रोवाइड करेंगे आपके वगैरह वगैरह। तो इसी तरह
1: फैसिलिटेट किया जाता है। चलिए शायद आते हैं
2: इसी तरह
1: आप,
2: बिल्कुल
1: इसी तरह जिस तरह आपने ये इन्फॉर्मेशन दी है, इलेक्शन किस तरह लड़े जाते हैं, पार्टियों में किस तरह लड़े जाते हैं, ये जो कारोबारी लिहाज से जो लोकल ये टैक्सी चलती है इसका क्या सिस्टम होता है, और आगे बढ़ते बढ़ते दूसरे मुल्कों में ये चीज़ें चली जाती हैं, शायद हमारे मुल्क में जहाँ भी पूरी दुनिया में हमारी सियासी पार्टियाँ सारी खुद कफील हैं पूरे मुल्कों में, उनकी भी टैक्सियाँ वहाँ मौजूद है। मैं कहता हूँ ये जो पार्किंग प्लेस हैं सारी पार्टियाँ ये पार्किंग प्लेस हैं, ये सियासतदानों की टैक्सियाँ हैं, इनकी जो है वो पार्किंग की जगह है। ना कोई हमारा मेम्बर बना पार्लियामेंट में, कोपेनहेगन की बात करूँगा, अगर डेनमार्क की बात करूँगा, स्वीडन में आप देखते हैं हमारे कितने मेंबर बनते हैं पार्लियामेंट के बनते हैं, तो कहीं भी हम फिट नहीं हो रहे। अब पाकिस्तान की सारी चीज़ों को मिला के देख रहे हैं तो लेकर ज़्यादा सियासत जो है वो पाकिस्तान की जाती है, आप किस तरह देखते हैं सियासत को पाकिस्तान को?
2: मैंने अभी थोड़ी देर पहले ये आपने स्वीडन के इलेक्शनों की बात की थी और डेनमार्क के, मैंने यही बताया कि जब तक आप अपने मुल्क पाकिस्तान की जो सियासत है, अगर ये कोई किसी को अगर गलत लगे मैं उसे माजत कर लेता हूँ, क्योंकि सामीन सुन रहे हैं यार, पाकिस्तान की सियासत आपको सबको पता बहुत गंदी सियासत है। वो गंदी सियासत को वो कहते हैं समझने के लिए हजारों साल भी कम है। तो वो क्योंकि पाकिस्तान की सियासत तो हर सेकंड बार बदलती है, वो सियासत उन्होंने आई, तो आप जब उस सियासत को, मैं ये बता रहा हूँ, इधर जहाँ रहते हैं इधर भी करेंगे तो फिर यहाँ पर आप अपना अपना ही मजाक बनवा लेंगे। लोग मजाक करते हैं देख के, ये कोई खुशी नहीं लोगों को हो रही होती, देख रहे होते हैं सारे लोग, से मुराद है कि पक्षनी भी और दूसरी नेशने भी, किसी को खुशी नहीं हो रही होती, वो आपको देख के हंस रहे होते हैं कि ये क्या कर रहे हैं मस्करे सारे। मैं आपने बात की पक्षनी जो सियासत करते हैं यहाँ पर यूरोप में, मैं हाली डेनमार्क की बात नहीं कर रहा, तो वो फिर जब आप इस तरह के मस्खरापन करेंगे तो लोगों ने, तो आप लोगों में, आप कम्युनिटी में, दूसरी कम्युनिटी में मजाक बनाएंगे। ये जो डेनिश हैं, स्वीडिश हैं, नॉर्वेजियन है, जर्मन, जहाँ भी चले जाएं, वो आपको देखते हैं, ये नहीं कि उनको सारा पता होता है, वो ये लोग खामोश तबीयत के हैं, खामोशी से सारा कुछ करते हैं, ये बातें नहीं ज्यादा करते, जनरली बात करता हूँ, इनमें भी लोग बुरे होते हैं, लेकिन इनमें भी लोग होते हैं इस तरह के, लेकिन वो जनरली ऐसे नहीं है, ये लोग बातें नहीं करते, ये काम करते हैं। ये नहीं है कि इन मुल्कों में ऐसा नहीं था, इन मुल्कों में गंदी सियासतें नहीं थी, इन मुल्कों में जबरियत नहीं थी, फरौनी 100 साल पहले ऐसे ही था, 100 साल पहले ये इन्होंने ये सिस्टम जो है ना लड़ लड़ के कौमों ने इनकी कौम लड़ी, इनके लोग लड़े, बड़ी कुर्बानियां दी हैं इनके लोगों ने, हाली जंगे नहीं लड़ी इन्होंने एक दूसरे से, इन्होंने सियासी, ये जो सियासी इसके लिए जमहूरियत के लिए लड़े, यहाँ पर तो बादशाह थी पूरे यूरोप में बादशाह थी पूरे, आपको पता है, आप हिस्ट्री पढ़ें जाके, स्वीडन की बात कर लें, डेनमार्क की बात नहीं, यहाँ तो जुल्म था, यहाँ ये बादशाह होती है ना, जुल्म ही होता है, ये एक बंदा सबको कह रहा है जो मैंने कहना वही आपने मानना है, इधर ऐसे था, लेकिन फिर यहाँ कौमें लड़ी, लड़ने के बगैर आप, कुर्बानियों के बगैर आप कुछ नहीं कर सकते, क्योंकि सिस्टम ही बादशाह के सारा था कब्जे में, बादशाह जो है यूरोप का, यानी कि स्वीडन का या नॉर्वे का, उसके उसके तो इंसाफ वही करता था, जज जो है वो इंसाफ जिस उसने करना

0: से आज तक के मैं बड़े ऑनर और बड़ी हम्बल होके, बहुत हम्बल होके, और आज से मैं ही मैं बात बता रहा हूँ कि मुझे बताएं और किसी ने कभी कश्मीर की जो जो इशू है वो पार्लियामेंट के फ्लोर पे खड़े होके प्राइम मिनिस्टर के साथ बहस की हो। बता दे मुझे, अगर यहाँ है कोई और, तो मैं बहुत आईसी से ये बात कर रहा हूँ वहां पे। इस वजह से उन्होंने ये जाहिर बात है, मैं इतने सालों से कर रहा हूँ, तो फिर वो नोट करते हैं हर इदारे। यहाँ तो मैं इसराइल के खिलाफ बोलता हूँ, उनके इदारे सारी चीज नोट कर रहे होते हैं, रिपोर्टें भेज रहे होते हैं, हमारे भी इदारे सब, हर किस्म के इदारे। ये तो एक आम चीज है। मैंने प्राइम मिनिस्टर के साथ इस इशू को चढ़ा, मैंने इसको अपना कोर इशू बनाया जब मैं पार्लियामेंट का मेंबर था। मैंने फॉरेन मिनिस्टर के साथ इसके ऊपर बात की, उसने मुझे जब इनकी ग्रीन डील हुई इसके साथ, क्या है, क्या इसे कहते हैं, इंडिया के साथ, उस पर मैंने रफ्फर डाला। जब नरेंद्र मोदी साहब यहाँ आए थे तो पार्लियामेंट में मैंने प्राइम मिनिस्टर के साथ क्या कहते हैं, मेरी बड़ी तर्क कलामी हुई, वहां पे बहस हुई। और है कोई और जिसने यहाँ कभी ये किया हो, जिसने कश्मीर के इशू को, जो पाकिस्तान का कोर इशू है फॉरेन पॉलिसी के हवाले से, मैं तो ह्यूमन राइट्स की वजह से बोलता हूँ ना, तो आप मुझे बताएं कि किसी ने किया है यहाँ पे, कभी किसी ने इस लेवल पे बात की है कश्मीर की? हम अल्हम्दुलिल्लाह, मैं बजे बड़ी आज से ये बात कर रहा हूँ, मैंने अल्हम्दुलिल्लाह, मुझे अल्लाह पाक ने तौफीक दी कि मैंने ये की, और मैंने लगातार 3.5 साल इसको किया, कलम लिखे इसके ऊपर, और इसको मैं हाईएस्ट डेनिश पॉलिटिकल हाईएस्ट लेवल पे लेके गया। कुरान पाक की बेहुर्मती जब होती थी यहाँ पे, क्या मैं वो पहला और वाहिद सियासतदान नहीं था जिसने पार्लियामेंट के फ्लोर पे बिल पेश किया कि कुरान पाक की बेहुर्मती को खत्म किया जाए? है कोई और जिसने ये किया हो? है, अगर है तो मुझे बताएं। तो इस तरह बहुत सारे, और जहां कभी पासपोर्ट पे बात हुई, जब पासपोर्टों में सख्ती हो रही है कोई और आवाज जो बोल रही है? मैं जब पार्लियामेंट का मेंबर था, मैं इस पे और बोलता था। और इसके अलावा मैंने हमेशा अपने काम में ये कोशिश की है कि पाकिस्तान और डेनमार्क के टाइज जो है वो बेहतर से बेहतर हों। और ये वही बात होगी, पसे पड़ता बहुत सारे काम हो रहे होते हैं जो अक्सर लोगों को नहीं पता होता। मैंने हमेशा अपनी कोशिश की कि मैं इस पे पाकिस्तान और डेनमार्क के हालात बेहतर से बेहतर करूं, क्योंकि डेनमार्क मेरा मुल्क है, मैं यहाँ की पैदाइश हूँ, ये मेरी मिट्टी है, लेकिन पाकिस्तान में मेरे रूट्स हैं, वो भी मेरा मुल्क है, जो मोहब्बत है पाकिस्तान से मेरा हमेशा एक तल्लक रहेगा। इसके अलावा आप बताएं कि इसराइल पर है कोई मुझसे स्ट्रांग आवाज, वोकल आवाज है डेनमार्क में, सियासी आवाज जो इसराइल को कंडेम कर रहे हो? है कोई और, कोई माइकल लाल इस क्या कहते हैं सियासी निजाम में, जो ये अपनी पार्टी पॉलिसी रखे हकूमतें जो स्टेट ऑफ इसराइल है उसके डिसॉल्व किया जाए और फ्रॉम द रिवर टू द सी एक स्टेट बनाई जाए जिसमें सब रहे और सबके इक्वल राइट्स हो? है और कोई माइकल लाल इस जो सियासतदान बनते हैं जिसने जो ये बात करे? सब तो जब इसराइल बर्बरियत कर रहा था, सबको पता है कि इसराइल के खिलाफ बोलना तो अपनी मौत को वो क्या उसे कहते हैं, सियासी मौत है। सब अपने बिलों में वो छुप गए थे, चले गए थे। है कुछ सियासतदान जो इस तरीके से बोल? मैंने तो हमेशा खुल के बोला है, मैंने तो हमेशा खुल के बात की है। और आपको पता है कि जब श्री श्री रविशंकर आए थे और अपने डेलीगेशन लेके, और जब उन्होंने क्या कहते हैं अपने प्रोपगंडा करने आए थे, मैंने उस पे रातों रात जो है जो है कश्मीर सोसाइटी, उनके साथ मैंने उनसे के साथ मिल के प्रोटेस्ट वहां पे किया, और हमने इतना किया कि टाइम्स ऑफ इंडिया में उसकी खबर आई, श्री रविशंकर को जो है बयान देने पड़े, क्या कहते हैं इसके ऊपर मीडिया के ऊपर। उन्होंने कहा हम 15 मुल्कों में गए हैं, कुछ भी नहीं हुआ, डेनमार्क में जो है इन्होंने प्रोटेस्ट किए हैं। आपको याद है जब यहाँ पे नरेंद्र मोदी साहब आए थे, वहां पे मैंने सेक्रेटेरिएट के, प्राइम मिनिस्टर सेक्रेटेरिएट के बाहर खड़े होके जब वो उनको वेलकम किया जा रहा था, वहां पे प्रोटेस्ट किया अपने पार्टी के साथ और कुछ लोगों के साथ। तो मैंने तो हमेशा खुल के बोला हूँ, मैं ये बड़ी आजिज़ी से कह रहा हूँ, अल्लाह पाक काम कराता है, ये अल्लाह पाक की करम नवाजी है, अल्लाह पाक इज्जत देते हैं। तो मैं सिर्फ ये कहना चाह रहा हूँ कि मैंने तो अपने तौर पर अपने करियर में जब आका सल्लल्लाहु अलैहि वसल्लम की शान में गुस्ताखी हुई थी, मैं उस वक्त 18-20 साल का था, उस वक्त जब विंस्टा को लोग सपोर्ट कर रहे थे और विंस्टा जो है ये हमारा यहाँ नाटक बंद कर रहे थे, उस वक्त मैंने विंस्टा जो है जो जो उस वक्त जो जो हुकूमत जो आनस खास था उसको जो है, और मैंने यहाँ के अखबार में लिखा कि मैं इसको कंडेम करता हूँ। उसके बाद मैंने तो हमेशा अपने हमेशा बड़े वोकल और बोल्ड तरीके से, मैं जहां पे हमारी शिनाख्त की बात आई जहां भी हमारी आइडेंटिटी की बात आई वहां भी मैं बोला, जहां भी मैंने समझा कि ये पॉलिसी जो है ये डेनमार्क को भी खराब कर रही है वहां पे मैं अपने मुल्क डेनमार्क के लिए बोला, जहां पे मैंने समझा कि ह्यूमन राइट्स की वायलेशन हो रही है वहां पे मैं बोला, पासपोर्ट की बात हुई मैं बोला, स्काफ की बात हुई मैं बोला, पुराने पाक की बहुमती हुई मैं बोला, कश्मीर की बात हुई मैं बोला, हमेशा मैंने बात की। इसकी मैंने बड़ी सजा भी पाई है, इसकी मैं आप देख लें कि मैंने जब इसराइल के खिलाफ बोला हूँ वो मैंने इनसे कहा कि इनकी जो लॉबी है यहाँ पे जिसका सख्त इन्फ्लुएंस है यहाँ पे उसको खत्म किया जाए, तो देखें उसके बाद मुझे कितने मुश्किलात का सामना करना पड़ रहा है। तो राजा साहब ये सदारती अवार्ड ऐसे नहीं मिल जाता कि आप कोई 50 बंदे बुला के फंक्शन करते हैं तो आपको अवार्ड मिल जाएगा, या आप खुद मांगते फिरें तो आपको अवार्ड मिल जाएगा, इस तरह नहीं होता। ये बड़ी एक लंबी प्रोसीजर होता है, एक बहुत लंबा जो है एक एक एक सिस्टम होता है उसके तहत आप गुजरते हैं। नहीं तो क्या कहते हैं सोशल वर्क तो बहुत सारे लोग करते हैं और तुरंत लोगों को खाना खिला देना तो आप समझे कि ये आप कम्युनिटी के लिए बड़ा काम कर रहे हैं, ये भी अच्छे काम है बड़े काम है, लेकिन इस पे सदारती अवार्ड नहीं मिलते। सदारती अवार्ड आपको तब मिलते हैं जब आप सियासी लेवल पे कोई हुकूमती लेवल पे आप कोई ऐसे काम हो, खा वो समाजी हो खा वो सियासी हो, लेकिन वो इतने इस लेवल के काम हो तो फिर आपको रिपोर्टें भी जाती हैं और लोग आपको नोट भी करते हैं। तो मैं ये बहुत क्लियर कर दूं कि वह तो इज्जत मंतशाओ वह तो जिलो मंतशाओ, अल्लाह पाक के हाथ में इज्जत है, अल्लाह पाक के हाथ में जिल्लत है, और मैं 100 बार अल्लाह के हाथ में झुकता हूँ, कहता हूँ अल्लाह तेरा लाख लाख शुक्र है कि तूने मुझे इस काबिल किया और तूने मुझे ये इज्जत बख्शी, मैं इस काबिल बल्कि था ही नहीं, तूने मुझे इज्जत बख्शी और मुझे ये अवार्ड दिया। और मैं आज बड़े वाज़ेह अल्फाज़ों में यहाँ सबको ये कहना चाह रहा हूँ कि ये अवार्ड जो है ना इसके असल हकदार जो है मेरे वालिद साहब हैं। अल्लाह पाक मेरे वालिद साहब को जन्नतुल फरदौस में आला मकाम दे, मेरे वालिद साहब की बरज़ख की जिंदगी को आसान फरमाए, उनकी कब्र को जन्नत का एक बाग बनाए। असल में तो मेरे वालिद साहब जो है इस अवार्ड के हकदार हैं और ये अवार्ड जो है मैं उन्हें डेडिकेट करता हूँ। मेरे वालिद साहब जो है और बहुत ग्रेट इंसान थे, उनका अखलाक आपके सबके सामने है, क्या जबरदस्त अखलाक था उनका, वो माशाल्लाह इतने जहीन और पढ़े लिखे थे। मेरे वालिद साहब जो है वो किसी से डरते नहीं थे, उन्होंने हमेशा जुल्म का मुकाबला किया और डंके की चोट पे किया और हमेशा जीते। मेरे वालिद साहब जो है वो जब कहीं खड़े हो जाते थे तो कहते थे पुत्र दुनिया इधर से उधर हो जाए, खड़े हो जाओ जालिम के खिलाफ खड़े हो जाओ, हमें तो ये तालीम मिली है शुरू से। तभी तो मैं कोशिश करता हूँ कि उनके नक्शे कदम पे चलूं, और मैं इसलिए मैं पार्लियामेंट में बोलता हूँ, इसलिए मैं कश्मीर के लिए बोलता हूँ, इसलिए मैं अपने जो जब मुसलमानों के साथ डिस्क्रिमिनेशन होती है मैं उसके ऊपर बोलता हूँ। हमारे वालिद साहब जो थे वो तो उनकी तो उनका लेवल ही और था। तो मैं समझता हूँ कि ये जो अवार्ड है ये अवार्ड जो है इसका क्रेडिट उन्हें जाता है। और मुझे सबसे ज्यादा राजा साहब मैं आपको बात बताऊं मुझे खुशी इस बात की होती है कि उनका नाम जो है ना अमर हो गया है। वो जो चाहते थे कि पहले उनका बेटा जो है यहाँ पे मेंबर पार्लियामेंट भी बना, कितने लोगों को तकलीफ भी हुई, कितने लोगों ने लॉबियों ने इसके खिलाफ काम भी किया कुछ भी हुआ, अल्लाह पाक ने इज्जत दी। उसके बाद हुकूमत पाकिस्तान ने मुझे इस नवाजा इस मेडल से और इस चीज को रेकग्नाइज किया, मेरे काम को रेकग्नाइज किया। मेरे वालिद साहब का नाम जो है वो अमर हो गया। अब जो मर्जी को कहता रहे जो मर्जी को बोलता रहे, मैं समझता हूँ अल्लाह पाक ने जिसको इज्जत देनी होती है किसी का बाप भी कुछ नहीं कर सकता। अल्लाह पाक के हाथ में इज्जत है, अल्लाह पाक के हाथ में जिल्लत है, और अल्लाह पाक जिसको देना चाहे वो कोई बंदा कुछ नहीं कर सकता। सो मैं वेरी आजी में बहुत ही आजी में बहुत ही हम्बल होके मैं कहता हूँ कि मैं यकीन करें मुझे अपने आप को ये मेडल मिलने से सबसे ज्यादा खुशी इस बात की है कि मेरे वालिद साहब का जो एक ख्वाब था, मेरे वालिद साहब का जो एक एक कोशिश थी, और मेरे वालिद साहब का अब नाम जो है ना वो रेकग्नाइज हो गया है। हुकूमत पाकिस्तान ने रेकग्नाइज किया है मेरे वालिद साहब का नाम जो है वो अमर हो गया है। मुझे इस बात की बेहद खुशी है और मैं बहुत ही हम्बल और बहुत होके बहुत ही आजजी में मैं अपने रब का शुक्रिया अदा करता हूँ और इस कम्युनिटी का शुक्रिया अदा करता हूँ जिसने मुझे इतना प्यार दिखाया, इतना साथ दिया, हर इलेक्शन में साथ दिया, हर बार जार बात है बीच में हमेशा आप सियासतदान होते हैं उसमें आपके खिलाफ भी लोग होते हैं, और जिसकी मुखालफत ना हो तो आप समझे वो मुनाफिक है। حضرت علی کا قول ہے کہ جس کے دشمن نہ ہو, جس کے جس کو سب پسند کرتے ہو تو سمجھے وہ منافق ہے. اور اگر آپ نے کسی کو پرکھنا ہو نا, اب یہ دیکھ لیں کہ اس کے مخالفین کون ہیں, جتنے اس کے مخالفینوں سے بندہ پہچانا جاتا ہے. الحمدللہ اکثر جو ہماری یہاں کی جو کمیونٹی ہے اس نے کیا کہتے ہیں بہت پیار دیا ہے, بہت ساتھ دیا ہے. ہاں کچھ یہاں کی جو ریسسٹ پارٹیز ہیں وہ مخالفت کرتی ہے, یہاں کی جو زائنس لابی ہے وہ مخالفت کرتی ہے, اور اس کے ساتھ ایک دو کمیونٹی کے لوگ ہوں گے جو جن کی اپنی رائے ہوگی مخالفت کرتی ہے, لیکن اس کے علاوہ الحمدللہ کمیونٹی نے بہت ساتھ دیا ہے. اور میں شکریہ ادا کرتا ہوں اللہ پاک سے کہ مجھ میں تو ایسی کوئی چیز نہیں تھی, لیکن انہوں نے میرے والد صاحب کا یہ جو خواب تھا, میرے والد صاحب کے نام کو جو آنر کیا ہے پاکستان کی حکومت نے, میں بے حد خوش ہوں اس بات سے. میں گھر میں ہمیشہ فیملی کو بھی یہ کہتا ہوں, ظاہر بات ہے کسے نہیں ہے تمنا سروری, لیکن خود ہی کی موت ہو جس میں وہ سروری کیا ہے. میں نے بہت مشکل ٹائم دیکھا ہے ٹینس سیاست میں, ابھی بھی دیکھ رہا ہوں, لیکن میں اپنے والدین کے والد صاحب کے جو سبق تھا, جو تعلیم تھا, اس میں میں نے تعلیم تھی اس میں میں نے کوشش کی چلنے کی, اور مجھے اتنی خوشی ہے اس بات کی کہ مجھے اللہ پاک نے وسیلہ بنایا کہ نام جو صدیق نام ہے وہ پاکستان کی سٹیٹ نے جو ہے ریکگنائز کیا ہے. یہ میرے والد صاحب کے لیے بڑی آنر کی بات ہے, اور میرے والد صاحب کا نام جو ہے وہ کیا کہتے ہیں سٹیٹ لیول پہ ریکگنائز ہوا ہے. میں بہت خوش ہوں اس بات سے کہ اللہ پاک نے جو ہے مجھے وسیلہ بنایا ہے, اور تاکہ میرے والد صاحب کا یہ نام اس طرح ہو. آج وہ ہوتے وہ بہت خوش ہوتے, تو میں قبر پہ گیا ان کے, تو وہاں بھی میں میڈل لے کے گیا, اور یہ ذرا ایک ایموشنل بات ہے میں بتا دیتا ہوں. وہاں پہ میں نے والد صاحب کو میڈل دکھایا, میں نے کہا والد صاحب دیکھیں جی آج آپ کا بیٹا میڈل لے آیا, آج آپ کا نام صدیق جو ہے وہ آج پاکستان کی جو پریزیڈنٹ ہاؤس ہے, جو پاکستان کی جو سٹیٹ ہے, آج ان کی جو کوریڈورز ہیں ان پہ آج آپ کا نام جو ہے وہ گونج رہا ہے, آپ کو ریکگنائزڈ ہے. تو مجھے بہت خوشی ہوئی, اللہ پاک ان کو جنتوں میں اعلیٰ مقام عطا فرمائے, اور ان کی جو یہ اب سفر ہے برزخ کا اس کو آسان فرمائے. تو بات یہ تھی کہ جو میڈل ہے نا, کچھ لوگ جو ہیں جن کو شاید تکلیف ہوگی یا سیاسی مخالفین ہیں.
1: سکندر اس پر ہم بات کریں گے, گو کہ آپ نے ٹائم مجھ سے مانگا تھا کہ آپ مجھے ٹائم دیں, میں کچھ چیزوں پر بات کرنا چاہتا ہوں. انشاءاللہ آپ کو ٹائم دیں گے, چونکہ میں نے کسی اور سے بھی وعدہ کیا ہوتا اپنے مہمان سے, تو آپ کا ٹائم ہے. ہم جمہوری ملک میں رہتے ہیں, آپ کا جواب دینا آپ کا جمہوری حق ہے. تو میں آپ سے ریکویسٹ کروں گا, چونکہ آج ہمارے پاس وہ ٹائم نہیں ہے, تو آپ نے اپنے میڈل کی وضاحت کی, تھوڑی سی وضاحت میں بھی کرتا چلوں. آپ کو یاد ہوگا کہ کبھی اس ہسٹری میں ہوا کہ پارلیمنٹ میں جا کر کسی کو شیلڈیں دی گئی ہوں, پارلیمنٹ میں جا کر کسی کو ریکگنائز کیا گو؟ کیا اس ہسٹری میں کبھی ہوا؟ وہ ہم نے میں نے جو ہے ایلو کے ساتھ مل کے, اسٹیٹ منسٹر تھے پال نیورپ اس وقت, بڑے پاورفل وزیر اعظم تھے, ہم نے ان سے افیشیل میٹنگ کی, جس طرح دو ملکوں کے سربراہ آپس میں بات کرتے ہیں, اس طرح کی ہماری میٹنگ تھی, منٹس لکھے گئے, تو تاکہ لوگوں کو پتہ ہونا چاہیے. یہاں واجپائی صاحب تشریف لائے تھے, اس وقت کے وزیر آنس جو تھے انہوں نے اسٹیٹ ڈنر دیا تھا, اس اسٹیٹ ڈنر میں میں موجود تھا. کبھی اس تاریخ میں ہوا کہ کوئی اسٹیٹ ڈنر میں اس طرح کوئی گیسٹ بنا ہو؟ کبھی بہت ساری چیزیں ہیں کہ بندہ وہ گننی شروع کرتے تو بہت ساری بن جاتی ہیں. یا میڈل کوئی کسی کو ویسے نہیں دیے جاتے, اس میں بہت سارا اس کے پیچھے کام ہوتا ہے, اس لیے میڈل دیے جاتے ہیں. سکندر میں آپ سے معذرت چاہتا ہوں, آپ نے کہا تھا کہ مجھے ٹائم دے, میں کچھ چیزوں پہ بولنا چاہتا ہوں, تو انشاءاللہ میں آپ کو پھر اگلے ہفتے ٹائم دے دوں گا.
0: ٹھیک ہے راجا صاحب, جن چیزوں میں بولنا چاہ رہا تھا وہ پہ تو ابھی بولا ہی نہیں ہوں, چلے انشاءاللہ
1: اس کے اندر میں آپ کو ٹائم دوں گا. جو ہے نا آپ کو پتا ہے ہمارا لائیو پروگرام ہوتا ہے, پھر ہمارے لسنر بہت سارے سن رہے ہوتے ہیں, میرا وعدہ ہے آپ کا جمہوری حق ہے, میں آپ کو ٹائم دوں گا.
0: ٹھیک ہے, اور راجا صاحب میں آپ کو ایک آخری بات یہ ضرور کہوں گا کہ آپ کی شیلڈ کو لے کے نا کافی دھواں اٹھا ہے, اور میں آپ کو یہی کہوں گا جو جلنے والے ہیں ان کو جلنے دیں, تو اس وقت جن کو درد آپ کی شیل کے اوپر درد ہو رہا ہے ان کو درد ہونے دیں, اللہ پاک عزت دینے والا ہے. آپ نے بہت کام کیا ہے, آپ کو یہ میڈل ملا ہے, آپ اس کے حق, آپ کو یہ شیلڈ ملی ہے, آپ اس کے حقدار تھے, اور جو جلتے ہیں ان کو جلنے دیں.
1: سکندر آپ کا بہت شکریہ, آپ نے قیمتی ٹائم ہمارے ساتھ شیئر کیا, انشاءاللہ آپ کا ٹائم آپ کو ملے گا. سامعین ناظرین, یہ تھے ملک سکندر صدیق, जो कि 17 इम्तियाज़ हैं जिनको मिला, हमें शील्ड मिली, हमारी कम्युनिटी को शील्ड मिली है। ये देखें हर चीज़ होती है, हम कम्युनिटी के लोग हैं, एक कम्युनिटी के अंदर रहते हैं और हमें बहुत सोच समझ कर बातें करनी चाहिए, एहतियात करनी चाहिए। चूँकि लाइव प्रोग्राम में होते हैं तो लाइव प्रोग्राम में आप कितना कुछ, किसी को सामने बैठा हो तो बंदा कोई इशारा कर लेता है, कोई बात कर लेता है, तो इस तरह जो बात सारी होती है। बहुत शुक्रिया आपने कीमती टाइम हमारे साथ शेयर किया।
0: ठीक है।
2: ये रेडियो आपकी आवाज़ है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज़ सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: पाकिस्तान पाकिस्तान मोहब्बत का पैगाम, अमन का पैगाम। सामान नाज़रीन, ये मिला जुला प्रोग्राम है जो कम्युनिटी के लिए होता है, लोकल हमारी कम्युनिटी के लिए होता है। जो हमारी लोकल ख़बरें होती हैं उस पर बात की जाती है, अवामी शक्ल में बात की जाती है, गपशप की शक्ल में बात की जाती है और ज़िम्मेदारान लोगों से बात की जाती है जिनका कम्युनिटी में हिस्सा होता है और असर रसूख होता है। ये लोग बैठते हैं और वहाँ बैठकर बातें करते हैं और इनकी बातों को नोट किया जाता है। जो बंद कमरे में बातें होती हैं उनको कोई नोट नहीं करता। जो कहीं बैठकर डिबेट करते हैं, खुले मैदान में करते हैं, हालों के अंदर करते हैं, अपनी जो कहते हैं जहाँ कोपेनहेगन की पार्लियामेंट होती है वहाँ बैठ के बातें करते हैं, उन बातों का बहुत असर होता है और हमें इन बातों का ख्याल रखना चाहिए। और उन लोगों के जज्बात का, उनके ख्यालात का भी, उन पर भी बहुत सारी ऐसी चीज़ें होती हैं। वो भी चूंकि वहाँ पर उनका भी जो पार्लियामेंट होती है वो बंद कमरों में होती है, लेकिन वहाँ हर बंदे को जाने की इजाज़त होती है। वहाँ हम जाते भी नहीं हैं लेकिन फिर अपने बंद कमरों में बैठ कर वहाँ फिर बहुत सारी बातें करते हैं। ना वो हमने डिबेट सुनी होती है, वह ना हमने सुना होता है उन्होंने वहाँ क्या कहा, कौन सी तजावीज़ दी। तो सामने नाज़रीन, हमें इन चीज़ों पर भी नज़र रखनी चाहिए। जब आपको पता चले कोई डिबेट हो रही है तो टाइम निकाल कर वहाँ जाना भी चाहिए, उनकी भी हौसला अफजाई होती है। सामने नाज़रीन, इस वक्त हमारे साथ जो है वो डिप्टी मेयर साहब का, डिप्टी मेयर मौजूदा सिटी काउंसिल जो हैट्रिक मुकम्मल कर चुके हैं और बहुत सारी हर आपको उनको जहाँ भी आप जाएं, मस्जिद में जाएं, दूसरी महफल में जाएं, सियासी इतमाम में जाएं, 14 अगस्त के इतमाम में जाएं, तो हर जगह वहाँ मौजूद होते हैं। मेरी मुराद है सैयद एजाज हुसैन बुखारी से। शाह साहब, एक बार फिर आपको खुश आमदीद कहते हैं और 14 अगस्त की मुबारक भी देते हैं।
3: जी अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहू। बहुत शुक्रिया राय साहब, जज़ाकअल्लाह जी, बहुत शुक्रिया, खैर मुबारक हो और आपको भी मुबारक हो।
1: शाह साहब, मैंने छोटी सी तमीद बांध दी है, इसमें कोई ऐसी चीज है तो उसकी तसदीक कर दें।
3: आपकी बात में मुझे तो कोई ऐसी काबिल एतराज बात मुझे नजर नहीं आई जिसको बंदा कहे जी कि ये सही नहीं है या गलत है, तो उसमें मैं तो नहीं समझता कि कोई ऐसी अमेंडमेंट की जरूरत है। आपने जो कहा है ये बिल्कुल दुरुस्त है कि जहां पर लोग बैठते हैं उनका अपना एक दायरा इख्तियार होता है, अपना अपना डोमेन होता है। जो लोग पार्लियामेंट में है वो पार्लियामेंट से मुतल्लिका गुफ्तगू करते हैं, जो लोग कमून में है वो कमून से, जो रीजन में है वो रीजन से मुतल्लिका अपनी गुफ्तगू करते हैं। जाहिर है हर बंदे का एक अपना डोमेन है। सियासी लोग हैं जो वो सियासी बातें करते हैं, जो मजहबी लोग है वो मजहबी बातें करते हैं। बाज़ लोग ऐसे भी होते हैं जिन पर अल्लाह का फजल होता है, जो हर लिहाज से जिनमें बहुत सारी सलाहियतें होती हैं, तो वो बहुत सारे मौजूआत पर अपनी गुफ्तगू करते हैं। और ये दुरुस्त है कि कोई भी बात है जो वो जब अपने पस मंजर उसका है जो वो जानना जरूरी होता है, और बाज़ औक़ात इस तरह है कि सुनी सुनाई बातें हैं जो वो भी गैर मुसद्दका होती हैं चूंकि उनमें भी कोई सच्चाई नहीं होती। तो बहरहाल मैं आपकी बात से इत्तेफाक करता हूँ, कोई ऐसी बात मुझे तो आपके इंट्रो में कोई ऐसी बात नजर नहीं आई जिस पे मैं कह सकूँ कि ये सही नहीं।
1: शाह साहब, इस दफा पहली दफा हमने देखा है कि 14 अगस्त के हवाले से कोई 8-9 प्रोग्राम हुए हैं, जो बंदे 1-2-3 को ही समझते हैं कि ये जो प्रोग्राम हुए हैं 1-2-3 बंदों उस जगह पे हैं। 8-9 प्रोग्राम हुए, कहीं तादाद बहुत थोड़ी थी, कहीं उससे ज़्यादा थी, कहीं उससे ज़्यादा थी, कहीं बहुत ज़्यादा थी, कहीं उससे भी ज़्यादा थी। और जो सबसे ऑफिशियल फंक्शन था वो था पाकिस्तान एम्बेसी का फंक्शन था, वो भी उस भरा हुआ था, कसीर तादाद में लोग वहाँ मौजूद थे। और जो सबसे खुशी की बात है शाह साहब, पाकिस्तान की सफ़ीर जो हैं, डेनिस सफ़ीर हैं, वो भी मौके पर मौजूद थी और आप भी वहाँ मौजूद थे।
3: जी अल्हम्दुलिल्लाह, जैसे आपने कहा, मेरी हर मुमकिन कोशिश होती है कि जो भी अवामी इज्तिमा हो जिसमें इज्तमाईयत हो, वो मजहबी प्रोग्राम हो, सियासी हो या कोई भी हो, अगर मेरी सेहत इजाज़त दे, मैं कहीं मसरूफ ना हो, तो मेरी हमेशा अल्हम्दुलिल्लाह कोशिश होती है कि मैं उसमें शामिल हूँ। और जहाँ तक हमारे ये जो قومی تہوار ہیں. یہ چونکہ ہمارے لیے, میں سمجھتا ہوں کہ ہمارے لیے یہ بہت ضروری ہے کہ ان میں ہم شمولیت اختیار کریں, چونکہ اس سے ایک تو ہمارا جو ہماری اجتماعیت ہے, ایک دوسرے کے ساتھ ہمارا تعلق ہے, اور یہ اظہار ہوتا ہے کہ ہم اپنے ملک کے ساتھ کتنے وفادار ہیں, اپنے ملک کی محبت ہمارے دلوں میں کتنی ہے, اپنے ملک سے جو متعلقہ پروگرام ہوتے ہیں ہم ان میں شامل ہو کر اپنی موجودگی کا, اپنے وطن سے محبت کا اظہار کرتے ہیں. آپ نے بالکل درست کہا جی, اس دفعہ میں نے بھی دیکھا ہے کہ کافی سارے پروگرام ہیں جو ہوئے ہیں, اور میں جس نے بھی پروگرام کیا ہے پاکستان سے متعلقہ, یوم آزادی سے متعلقہ, ان سب کو مبارکباد پیش کرتا ہوں. ان کی تعداد, اگر کسی کی تعداد کم رہی ہے تو وہ بھی, اور اگر کسی کی تعداد زیادہ رہی ہے تو ان کو بھی, اور جن کی تعداد بہت زیادہ رہی ہے ان سب, وہ سارے لائق مبارک اور لائق تحسین اس لیے ہیں کہ انہوں نے انیشیٹو لیا ہے. اب ہر بندہ ہے جو اس کی اپنی اپنی کیپیسٹی ہوتی ہے کہ وہ کس طرح کا پروگرام کرنا چاہتا ہے. دوسرا یہ ہوتا ہے کہ آپ نے مہمانوں کو, کن کو آپ نے سلیکٹو گیسٹ پن رکھا ہوا ہے کہ ہر کوئی آ سکتا ہے, تو جو تعداد لوگوں کے شامل ہونے کی وہ اس بات پر منحصر ہوتی ہے کہ اس پروگرام کا سٹرکچر کیا ہے. تو بہرحال مجھے جن پروگراموں میں مجھے شامل ہونے کا موقع ملا ہے ان میں بلا شک و شبہ, آپ نے کہا جی, پاکستان امبیسی کا پروگرام ہے جو بڑے سالوں کے بعد خوشی ہوئی دیکھ کر کہ اس دفعہ جتنی کرسیاں رکھی گئی تھیں وہ ساری ان پر لوگ بیٹھے ہوئے تھے, خواتین و حضرات دونوں جانب پہ, اور جتنے لوگ بیٹھے ہوئے تھے تقریباً اتنے لوگ ہیں جو وہ کھڑے بھی تھے. تو اس بات کی مجھے خوشی ہے کہ بہت سارے لوگوں نے اس دفعہ اس پروگرام میں شامل ہو کر اپنی محبت کا ثبوت دیا ہے. اب اس کے محرکات کیا ہیں, اچھی بات ہے لوگوں کا واپس آنا, چونکہ ہم نے بہت سارے پروگرام ایسے بھی دیکھے ہیں, آپ بھی تقریباً امبیسی کے ہر پروگرام میں آپ بھی شامل ہوتے ہیں, تو یہ ہمارا ذاتی طور پر تجربہ ہے, تجزیہ ہے کہ بہت سارے پروگرام ایسے بھی دیکھے ہیں جن میں آدھی کرسیوں پہ لوگ بیٹھے ہوتے تھے, ایون کہ آدھی کرسیاں جو وہ خالی ہوا کرتی تھی, اور آج جو کل کا ہمارا پروگرام تھا الحمدللہ, اس میں پرسوں والے جمعہ والے پروگرام میں امبیسی میں جتنے, جیسے میں نے گزارش کی کہ جتنے لوگ کرسیوں پر بیٹھے ہوئے تھے اس سے زیادہ تقریباً اتنے لوگ ہیں جو وہ کھڑے بھی تھے, جن کے لیے بیٹھنے کے لیے, ظاہر ہے امبیسی کا ایک ان کا اپنا نظام ہے, ان کا اپنا انتظام ہے, تو محدود نشستیں تھیں, تو میں سمجھتا ہوں کہ, اور کسی بندے کو میں نے یہ نہیں کہتے ہوئے سنا جی کہ مجھے کرسی نہیں ملی, اور میں نے دیکھا ہے کہ جو بزرگ لوگ آتے تھے ان کو باقاعدہ طور پہ عزت کے طور پہ نوجوان ہیں جو وہ اپنی سیٹ چھوڑ کر ان کو کرسیاں دیتے تھے, جو میں سمجھتا ہوں بہت خوشی کی بات ہے. اور جیسے آپ نے ذکر کیا جی کہ اس دفعہ ہمارے صرف یہ ہے کہ پاکستان کے امبیسڈر صاحب ہیں, جو وہی نہیں بلکہ جو ڈینش امبیسڈر پاکستان میں ہیں مایا مورٹنسن, وہ بھی اس دفعہ موجود تھیں, اور بڑا اچھا لگا جی کہ ہمارے دونوں ممالک کے جو امبیسڈرز ہیں وہ پاکستان کے یوم آزادی کے پروگرام میں بیک وقت موجود تھے, اور یہ بہت اچھی بات ہے. اور اس طرح کے جو پروگرام ہیں ان میں لوگوں کی شمولیت ہے, جو وہ اگر جتنے لوگ زیادہ آئیں گے اس سے پروگرام کی خوبصورتی میں اضافہ ہوتا ہے, لوگوں کے جذبات اور اپنی محبت ملک کے ساتھ ہے جو اس کا اظہار ہوتا ہے, تو بڑی خوشی ہوئی دیکھ کر, بہت زیادہ لوگ تھے الحمدللہ.
1: شاہ صاحب آپ نے ایک بھی دیکھا ہے جی, ہسٹری بھی ہم لوگوں کو بتا دیں کہ کمیونٹی فورم کے پروگرام یا قائد اعظم رحمتہ اللہ علیہ کی سالگرہ کے حوالے سے جتنے بھی پروگرام ہوئے, کوئی شاید ہی کوئی پروگرام ہو جس میں آپ جو ہے خود وہ موجود نہیں تھے.
3: جی بالکل آپ کی بات درست ہے, اور میں نے یہ بات جو تھوڑی جان بوجھ کے اس پر تاخیر کی, میں نے کہا کہ میں ذرا باقی جو معاملات ہیں ان پہ گفتگو کر لیں, تو اس کے بعد اس جانب بھی آتے ہیں, چونکہ ایک مبارک بات ہے جو وہ آپ کے لیے بھی ڈیو ہے جو میں ضرور پیش کرنا چاہوں گا. لیکن اس سے پہلے جس جانب آپ نے اشارہ کیا کہ حضرت قائد اعظم کا جو 25 دسمبر کا یوم پیدائش کا پروگرام ہر سال آپ جس کا انعقاد کرتے ہیں, الحمدللہ میں ہمیشہ اس میں شامل ہوا ہوں, اور ہمیشہ شامل ہو کر, بلکہ میں نے اکثر اوقات اپنے تجاویز ہیں جو وہ بھی آپ کے سامنے رکھے ہیں جی, کہ اس پروگرام کے لیے ہمیں کون کون سی تجاویز جو میں دے سکتا تھا وہ بھی میں نے آپ کو دی کہ اس کو کس طرح بہتر کیا جا سکتا ہے اس حوالے سے. تو اب چونکہ بات حضرت قائد اعظم کے ان کے یوم پیدائش کے پروگرام سے متعلق چل نکلی ہے, تو چونکہ اس مرتبہ یہ 150 سال ہیں جو وہ مکمل ہو رہے ہیں جناب قائد اعظم کے یوم پیدائش کو, اور اسی سلسلے میں مجھے بہت خوشی ہے کہ میں نے پاکستان امبیسی کے پروگرام میں یہ بھی دیکھا کہ آپ کو اسی وجہ سے آپ کو ایک اعزازی شیلڈ ہے جو وہ سفارتخانہ پاکستان کی طرف سے دی گئی ہے, جس پر میں آپ کو مبارکباد پیش کرتا ہوں. اور میں سمجھتا ہوں کہ یہ آپ نے جو کام کیا ہے قائد اعظم صاحب کے یوم پیدائش کے حوالے سے ہر سال پروگرام کرنے کا, یہ اس کے اظہار تشکر کے لیے اس کا اینہ کھیل سے جس کو ڈینش میں کہتے ہیں ایکنالجمنٹ کہ آپ نے کوئی کام کیا تو اسے تسلیم کیا گیا ہے امبیسی کی جانب سے, تو اس پر میں آپ کو مبارکباد پیش کرتا ہوں.
1: بہت شکریہ شاہ صاحب, یہ آپ کا پروگرام تھا, آپ کی مبارکباد بنتی ہے, آپ ہمارے ساتھ ہی ہیں, ہمیشہ ہمارے ساتھ ہوتے ہیں. شاہ صاحب دیکھیں نا, پچھلی دفعہ جب غالباً کوئی تھوڑا ہی 2 ہفتے 3 ہفتے پہلے بھی آپ سے پروگرام ہوا تھا آپ کے کاموں کا, کہ آپ اکثر اپنے کاموں کا ذکر نہیں کرتے تھے.
3: جی جی,
1: تو وہ میں کہتا ہوں جو بات ٹاؤن ہال کی پارلیمنٹ میں بات ہوتی ہے وہ جو لوگ جاتے ہیں وہ دیکھ لیتے ہیں, جو نہیں جاتے وہ جو بند کمروں میں بیٹھ کر باتیں ہوتی ہیں ٹوٹلی تبدیل ہو جاتی ہے بات جو ہے نا. تو جو پچھلی دفعہ غالباً آپ پہلی دفعہ اپنی سٹینیور میں جو اپنی جو اپنا ٹاؤن ہال کی یا کمیون کی پیریڈ ہے آپ کے ہیٹرک مکمل ہونے کے بعد پہلی دفعہ آپ اتنا کھل کر بولے تھے.
3: جی بالکل, آپ کی بات درست ہے, اور مجھے آپ نے بھی مجھے یہ کہا تھا جی کہ میں یہ چیزیں جو یہ بیان کروں, کچھ اور دوستوں نے بھی کہا تھا, اور اس مرتبہ یہ میری ایک لحاظ سے مجبوری بن گئی تھی کہ میں ان باتوں کا اظہار کرتا, ورنہ آپ جانتے ہیں کہ میں نے کبھی کوئی کام جو میں نے اپنی کمیونٹی کے لیے کیا ہے میں نے کبھی اس کا کریڈٹ لینے کی کوشش نہیں کی. لیکن اس دفعہ بدقسمتی سے کسی جانب سے یہ سوال اٹھایا گیا تھا کچھ دوستوں کی جانب سے جی کہ اس نے کیا کیا ہے, اس کو اتنے سال ہو گئے ہیں, 4 مرتبہ کامیاب ہو چکا ہے کمون کے الیکشن میں, میرے متعلق یہ جو کہا گیا تھا کہ اس نے کیا کیا ہے. تو آپ نے بھی مجھے کہا جی کہ میں ان چیزوں کو بتاؤں, ہائی لائٹ کروں, تو میں نے کچھ کم ہی چیزیں بتائی تھیں. میرے پاس رائے صاحب الحمدللہ مجھے بتانے کے لیے میرے پاس بہت کچھ ہے, اور میں یہ بھی جرات کے ساتھ کہہ سکتا ہوں کہ اللہ کا بڑا احسان ہے کہ میں نے یہ بھی کہا تھا کہ ڈنمارک میں کوئی بھی شخص جس نے کوئی کو کھڑا ہو کے میرا گریبان پکڑ سکتا ہے, اگر کسی بندے نے مجھے کوئی کام کہا ہو اور میں نے اس کے ساتھ میں چلا نہ ہوں, اس کا کام ہوا ہے یا نہیں ہوا, وہ میرے اختیار میں تھا یا نہیں تھا, لیکن الحمدللہ میں یہ کہنے میں بڑی جرات کے ساتھ کہہ رہا ہوں کہ کوئی بندہ آئے اور میرے سامنے کھڑا ہو کے کہ میں نے اس کو یہ کام کہا تھا اور اس نے میرے ساتھ تعاون نہیں کیا. الحمدللہ میں نے ہر شخص کے ساتھ تعاون کیا جس نے مجھ سے, اور یہ میں مناسب نہیں سمجھتا کہ میں لوگوں کو بتاتا پھروں کہ میں نے یہ کیا میں نے یہ کیا, میں نے فلاں بندے کی یہ مدد کی فلاں بندے کی یہ مدد کی. تو چند ایسی چیزیں پرسنل لوگوں کے جو معاملات میں نے حل کیے ہیں یا جن کی میں نے مدد کرنے کی کوشش کی ہے, اس سے ہٹ کر میں نے صرف وہ جو پبلک انٹرسٹ کی چیزیں تھیں ان میں سے بھی میں نے آدھی چیزیں جو وہ بیان کی تھی. الحمدللہ ثم الحمدللہ, مجھے فخر ہے اس بات پر کہ کمیونٹی نے جو مجھ پر اعتماد کا اظہار کیا تھا, میں الحمدللہ میں نے اس کا حق ادا کرنے کی کوشش کی ہے, اور میرے کریڈٹ پر الحمدللہ بہت ساری ایسی چیزیں لکھی ہوئی ہیں. کوئی مانے یا نہ مانے, مجھے کسی کی اکنالجمنٹ چاہیے نہیں, مجھے کسی کا سرٹیفکیٹ نہیں چاہیے, مجھے کوئی شیلڈ نہیں چاہیے, اعزازیہ نہیں چاہیے, مجھے کسی کی جانب سے اعزاز نہیں چاہیے. بس میرے لیے میرا ضمیر مطمئن ہے کہ جس بندے نے مجھ سے کسی کام کے لیے معاونت کے لیے کہا ہے الحمدللہ میں نے اس کے لیے کوشش ضرور کی ہے. اب مسئلہ جس جانب آپ اشارہ کر رہے ہیں اس میں کوئی دو رائے نہیں ہے کہ ایک بندہ اگر کسی جگہ پر جاتا نہیں ہے, مثال کے طور پہ ہمارے کتنے لوگ ہیں, جو میں اپنی مثال لے لیتا ہوں کہ ہمارے کمون کی ہر مہینے میں ایک آفیشیل میٹنگ ایسی ہوتی ہے جس میں ہر بندے کو آنے کی اجازت ہوتی ہے, جو ہمارا اوپن تاؤس آرڈن ہوتا ہے اس تک وہ بیٹھ سکتے ہیں, وہ 1 گھنٹہ اس میں لگے 2 گھنٹے لگے, بلکہ وہ تو ہم لائیو اسٹریم بھی کرتے ہیں ونٹ پک مون سے. تو اگر کسی بندے نے وہاں پر آ کر میرا پروگرام, وہاں پر ہماری جو میٹنگز ہیں اس میں کسی نے آ کے دیکھا ہی نہیں ہے कि वहां पर क्या होता है, तो उसे कोई हक नहीं पहुंचता कि वो कहीं बैठकर, तो बंद कमरे में बैठकर या कहीं और बैठकर वो ये कहता है फिर जी के कमून में होता कुछ नहीं। इसी तरह अगर कोई शख्स जिसने आपका प्रोग्राम नहीं देखा, जो प्रोग्राम आप हर साल करवाते हैं, तो उसे कोई हक नहीं पहुंचता कि वो बाहर बैठ कर कहे जी किस बंदे ने किया कुछ नहीं या राजा साहब ने कुछ नहीं किया। तो मैं समझता हूँ ये बददियंती होती है कि आप यकीनन जिस बंदे ने कोई अच्छा काम किया है उसका इजहार करना चाहिए और उसको एक्नॉलेजमेंट देनी चाहिए और उसकी हौसला अफजाई करनी चाहिए ताकि वो अगली दफा उससे बढ़कर, अगर मैं उसमें कोई तामन नहीं कर सकता तो मुझे उसकी सिर्फ तनकीद करने का, मैं समझता हूँ कि ये गैर मुनासिब और गैर जमहूरी रवैया है और ये इंसान की ज़हनियत का आकाश होता है कि इंसान अपनी जानिब से उसका सोच का लेवल क्या है, ये जाहिर करता है जब इंसान किसी पर बिला वजह तनकीद करता है या उसे हद से तनकीद बनाता है।
1: शाह साहब, बच्चों की स्कूल की छुट्टियां ख़त्म होगी, स्कूल भी शुरू हो गए, नई क्लासें भी आ गई और कॉलेज भी जो है, बच्चे बच्चियां जो है उन्होंने कॉलेज को भी, जिमनेजियम को भी जो है वो ज्वाइन कर लिया, मुख्तलिफ जो है वो जगहों पे गई, कॉलेज पे गई, तो शाह साहब ये चीज़ें आप देखते रहते हैं क्योंकि आप बच्चे खुद पढ़े लिखे हैं, आप सारे प्रोसेस से ये सारी चीज़ों से गुजरे हुए हैं या गुजर भी रहे होंगे, तो शाह साहब आप इनके बारे में हमारे मुस्तकबिल, जो हमारे बच्चों का मुस्तकबिल है, और हमने देखा कि हम ज़्यादा अब सोशल मीडिया को और बहुत ज़्यादा हम कहीं सियासत में तब्दील हो जाते हैं, तो शाह साहब हमारा अगर देखा जाए तो हमारे बच्चों का क्या मुस्तकबिल, आने वाला जो वक्त है वो कैसा होगा?
3: भाई साहब, जब हम अपने बच्चों को देखते हैं तो बहुत सारे ऐसे बच्चे हैं जिनको देख कर बहुत खुशी होती है कि आला तालीम याफ्ता हमारे बच्चे हैं। आप किसी भी जगह चले जाएं, आपको हमारे बच्चे आला उदों पर फाइज नजर आते हैं। आप अस्पताल में चले जाएं, आप किसी और जगह चले जाएं, आप जितने ऑफिस हैं उनमें चले जाएं, तो अल्हम्दुलिल्लाह। आप स्कूल में चले जाएं, टीचर हमारे बच्चे हैं, लेबोगंट हमारे बच्चे हैं, स्वीपलाश के हमारे बच्चे हैं, डॉक्टर्स हमारे बच्चे हैं, वकील हमारे बच्चे हैं। लेकिन एक जानब जहां पर हम देखते हैं कि हमारे मुआशरे में एक बदकिस्मती से जो हालात बन रहे हैं उसमें जो अदम बर्दाश्त का उनसर है ये भी आ रहा है और जिसकी वजह से लोग एक दूसरे को बर्दाश्त नहीं कर पाते और फिर लड़ाइयाँ होती हैं। फिर उसकी वजह से अब ये है कि वो जैसे वो मिसाल दी जाती है कि एक मछली पूरे तालाब को गंदा करती है, तो ऐसी सूरत में अगर एक गैर मुल्की बच्चा है, वो पाकिस्तानी हो, वो अफगानी हो, वो किसी और मुल्क से हो, अरबी हो, तुर्की हो, तो जब कोई गैर मुल्की है जो वो एक कोई गलत काम करता है तो वो स्टैंप है जो वो तमाम माशरे के ऊपर, उस सारी कौमियत के ऊपर, सिर्फ पर्सनल एक बंदे की वजह से नहीं, जिस तरह अगर कोई मुसलमान को गलत काम करता है तो इस्लाम बदनाम होता है। ये नहीं कहा जाता जी कि फलां बंदा, अगर मैंने ये गलत काम किया तो उसका इल्जाम मुझ पर होना चाहिए, लेकिन यह कि मेरी कम्युनिटी उसकी जिम्मेदार नहीं है मेरे आमाल की। लेकिन उर्फ आम में एक बंदे का जुर्म है या उसकी गलती है जो उसको पूरे मुआशरे पर मुसल्लत किया जाता है, और ये बदकिस्मती से हमारी जो एक साल से हमारी पॉलिटिकल सिचुएशन जो चल रही है उसकी वजह से, और उसमें फिर मजहब के मसाइल भी आ जाते हैं। उसमें हमारी एक इस्लामी तंजीम है जिसके बारे में अब उस पर पाबंदी लगाने के बारे में बड़ा बड़ा शोर हो रहा है। उनका एक अपना तरीकाकार है, उनसे आपको इत्तेफाक हो सकता है या इख्तिलाफ हो सकता है। मैं उनके साथ ज़ाती तौर पे मुत्तफिक नहीं हूँ, उनके एजेंडे के साथ ये मेरा हक है, लेकिन मैं ये भी देखने में हमारे में आ रहा है कि उनकी तरफ से भी हमारे जो स्कूल और कॉलेजेस के बच्चे हैं उनको इन्फ्लुएंस करने की कोशिश की जाती है। और फिर दूसरी जानिब से जब हमारा कोई एक आध बच्चा, जिस तरह मैंने पहले गुजारिश की, को गलत काम करता है तो सारे मुआशरे पर उसके असरात हैं जो वो मुरतब होते हैं और तमाम उस कम्युनिटी को मुरद इल्ज़ाम ठहराया जाता है। तो ऐसी सूरत में हमें अपने बच्चों पर, यकीनन बच्चे छोटे हों या बड़े हों, वालदैन की जिम्मेदारी है कि हम अपने बच्चों की एक्टिविटीज पर नजर रखें, और ये हमारी अखलाकी जिम्मेदारी है कि हम अपने बच्चों के बारे में, चूंकि जिस तरह हमारा दीन हमें बताता है, हम समझते हैं कि हमने बच्चे पैदा कर दिए तो हमारा काम खत्म हो गया, ऐसी बात नहीं। नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की हदीस मुबारक है कि कुल्लुकुम राइन व कुल्लुकुम मसूलुन अन रईयतिही, हर शख्स है वो उस चरवाहे की तरह है जो अपनी भेड़ बकरियों का जिम्मेदार होता है, उनका ख्याल रखता है। तो हर इंसान की जो औलाद है, उसका घर है, उसकी रईयत है, और उसके बारे में मैं और आप जो घरों के जिम्मेदार हैं उनसे फकत अपने बारे में सवाल नहीं होगा, उनसे अपने घर वालों के मुतालिक भी पूछा जाएगा क्योंकि वो भी जिम्मेदार है। तो मुझे और बाकी सबको भी, हमको अपनी औलाद के बारे में भी जिम्मेदार हैं हम, तो हमें इस बारे में मुहतात रहना चाहिए, हमें एहतियात करनी चाहिए, हमें ध्यान रखना चाहिए कि हमारे बच्चे जो उनका उठना बैठना किन लोगों के साथ है, उनकी तालीम कैसी जा रही है, उनको दीनी तालीम के साथ जरूर आरास्ता करें, क्योंकि जब दीन सीखेंगे बच्चे तो उनमें अखलाक है जो वो दीन सिखाता है। तो जिनके जिनके बच्चे दीन की तरफ मायल हैं, आप देखते हैं वो वालदैन के सामने हाथ बांध के खड़े होते हैं, वालदैन का अदब करते हैं। तो इसलिए बच्चों को अपनी मसाजिद के साथ अटैच करें, उनको दीन के बारे में मालूमात है, जो क्योंकि जो इंटरनेट है या सोशल मीडिया है उसके ऊपर जितनी चीजें हैं वो ऑथेंटिक नहीं। वहां पर तो इवन के अगर कुरान भी ऐसे मौजूद हैं सोशल मीडिया के ऊपर जिन जिनमें तहरीफ की गई, जिनमें गलत बयानी की गई, यानी कुरान के साथ भी इस तरह होता है। ज़ाहिर जो इस्लाम के दुश्मन है वो इस तरह के काम यकीनन करते हैं। तो मसाइल ऐसे हैं जिनको हम बजाय इसके कि हम किसी ऑथेंटिक आलिम दीन से पूछें, हम गूगल करना शुरू कर देते हैं, हर मसले का हल हम खुद निकालने की कोशिश करते हैं। तो इसमें तो हर किस्म के सवालात और हर किस्म के जवाबात मौजूद हैं, जिनसे मैं समझता हूँ कि हमें एहतियात की जरूरत है और हमें एहतियात करनी चाहिए इसमें। और वालदैन की चूंकि बराह रास्त जिम्मेदारी है, तो मैं समझता हूँ कि वालदैन को अपने बच्चों की तालीम है, जो तालीम इंसान को अच्छा इंसान बनाती है, और उसके साथ तरबियत, क्योंकि दो चीजें हैं यहाँ पर। ये हम समझते हैं कि जिसके बच्चे पढ़ गए वो बड़े तालीम याफ्ता हो गए, तालीम में एक चीज है, उसके साथ तरबियत की बड़ी जरूरत है, और तरबियत वालदैन का अखलाकी फर्ज है, और इसको हम अपने बेहतर तरीके से कर सकते हैं अगर हम अपने बच्चों को दीन की तालीम देंगे। तो दीन की वजह से हमारे बच्चे हैं जो उनके अंदर अखलाक पैदा होगा, उनकी तरबियत अच्छी होगी। तो मैं समझता हूँ ये हमारी जिम्मेदारी है, जिससे हमें भरपूर तरीके से इस पर तवज्जो देने की जरूरत है।
1: शाह साहब आपने बड़ा बजा फरमाया। शाह साहब एक चीज जो देखी है, जो एक दो दिन में मैंने एनालाइज किया अपने सोर्सेज से भी और अपने दोस्तों साथियों से पूछ कर भी, कि जब भी उनसे पूछा जाए आप जिम्मेदार हैं, आप जिम्मेदार हैं, आप ऐसी जगह पर बैठते हैं, ऐसे भी लोगों से पूछा जाए तो यार कहते हैं कि ये जो कानून में सख्तियाँ हुई हैं, बातें तो बड़ी उठाते हैं, गाड़ी हम गलत पार करते हैं, तनकीद हम करते रहते हैं, तो ये जो सख्त कानून बने उनका जिम्मेदार कौन है? तो हर जिम्मेदार बंदा शाह जी कहता है कि ये हमारी अपनी गलतियाँ हैं।
3: जी इसमें दुरुस्त है, इसमें बहुत सारी चीजें, एक तो ये कि हमारे हम बाज़ मामलात ऐसे हैं जिनमें हम खुद जिम्मेदार हैं, और बाज़ मामलात ऐसे हैं जिनकी वजह से हमारे खिलाफ जो कानून सख्त किए जाते हैं उसमें बहुत सारे अवामिल होते हैं। उसमें ये जरूरी नहीं है कि हम सारे का सारा इल्जाम है जो वो हमारे सारे हो कि हमारी वजह से हो, हम उसमें जिम्मेदार जरूर हो सकते हैं, लेकिन कुछ और मारूजी हालात भी होते हैं, यानी मुल्कों के हालात है। मिसाल के तौर पर जिस तरह इस वक्त यूरोप में एक मुसलमान यानी मुसलमान बिलखसूस मुसलमानों और गैर मुल्कों के खिलाफ जो जो मुहाजराई हो रही है, जो सेंटिमेंट, जो लोगों का नजरिया बन रहा है, जो लोगों के खदशात हैं, जिस तरह आपने देखा कि दो हफ्ते पहले वो जो स्पेन का जो मोराको का हिस्सा है, बुनियादी तौर पर तो वो मोराको का हिस्सा है जिसे कॉलोनियलिज्म के जमाने में स्पेन ने उस पर कब्जा किया था, सियूटा जो शहर है, जहां पर वो कुछ 50-60 हजार के करीब तारकीन वतन है जो वो समुन्द्र के रास्ते वहां पर दाखिल हो गए, और उसकी वजह से डेनमार्क में यहाँ पर जो हमारी तारकीन वतन की मुखालिफ सियासी जमातें हैं उन्होंने आसमान सर पर उठा लिया। जी वो खुदा के बंदो कहाँ स्पेन है, और वो 13 किलोमीटर का दरमियान में समंदर है, अगर वो यूरोप में कहाँ पे पहुंचेंगे? वो एक हिस्सा है, वो तो है ही अफ्रीका में जहाँ पे वो दाखिल हुए, एक वो एक एनक्लेव है, छोटा सा एक इलाका है जहाँ पर वो दाखिल हुए, लेकिन इन्होंने आसमान सर पे उठा लिया जी कि यूरोप में ये आ रहे हैं जी ये, और चूंकि वो बिलखसूस वो मोराको की तरफ से दाखिल हो रहे हैं तो इसलिए वो समझ जाता है जी कि ये मुसलमान है। और बाज लोगों ने तो अब हमारे सामने तो ये है जी कि वो तारकीन वतन है, महाजरीन है जो भाग के वहां पर आए। अब इसके बारे में भी बहुत सारी क्यास आ रही है की जा रही है कि ये कोई प्री प्लान्ड प्लान था जिसमें जिसको बड़ी ताकतों की आशीर्वाद हासिल थी, जिन्होंने ये कुछ मामला से तवज्जो हटाने के लिए ये इस तरह के मामला किए। तो हमारे इसमें कोई शक नहीं है, बाज मामला है जिस तरह आपने कहा कि एक बंदा है जो गलत पार्क जगह पर गाड़ी पार्क करता है और फिर उसे अगर जुर्माना होता है तो फिर कहता है जी ये गवर्नमेंट ने हमारे साथ ज्यादती की है, या कमून की जानिब से, या पार्किंग सेल्स के वजह उसने ज्यादती की है। भाई आप अगर गलत जगह पर गाड़ी पार्क नहीं करेंगे तो आपको जुर्माना नहीं होगा। तो ऐसी सूरत में अगर हम कोई गलत काम नहीं करेंगे तो यकीन हम सेफ साइड पे होंगे। अब मिसाल के तौर पर उसकी एक छोटी सी मिसाल आपको देता हूँ, हमारे कानून में बहुत सारे मिसाइल ऐसे होते हैं क्योंकि जिनसे मुझे वास्ता पड़ता है कि हमारे गैर मुल्कियों के बारे में ये तासुर है कि हमारे बच्चों को जो हमारे जो इदारे हैं वो उनको जो ले जाते हैं घरों से, जिसको आम जुबान में कहते हैं कानून वाले बच्चे उठा के ले गए, तो اس میں چونکہ مجھے واسطہ پڑتا رہتا ہے ایسے کیسوں کے ساتھ، لوگ مجھ سے رابطہ بھی کرتے ہیں جن کے ساتھ اس طرح کے مسائل ہوتے ہیں، تو مدد کے لیے بھی لوگ کہتے ہیں، گائیڈ لائن لینے کے لیے مجھ سے رابطہ کرتے ہیں. تو میں ان کو یہ بتاتا ہوں کہ یہ صورتحال ایسی ہے کہ اس کی کوئی بھی کیس ہے جو وہ گورنمنٹ اتنی بیوقوف نہیں ہوتی کہ وہ کسی بندے کے خلاف کوئی اس طرح بے بنیاد کیس بنا لے. ان کے پاس کوئی ایویڈنسز ہوتے ہیں، کوئی ثبوت ہوتے ہیں، کچھ بیگاتنگ ہوتی ہیں، کچھ معلومات ہوتی ہیں جس کی بنا پر ایسے کام کیے جاتے ہیں. اور ہم سمجھتے ہیں اس میں کوئی شک نہیں کہ والدین کے لیے بڑا مشکل مرحلہ ہوتا ہے کہ جن کے بچے کو ان کے گھر سے اٹھا کے گورنمنٹ لے جائے اور ان کو نہیں پتا کہ وہ اس کو کس حالت میں رکھا جا رہا ہے. آلدو کے حکومت ہے جو حکومت ہے جو وہ ذمہ دار ہے اس کی بچی کا، اور بچوں کے متعلق بھرپور کوشش کی جاتی ہے کہ ان کو اچھا ماحول دیا جائے، لیکن سیفٹی سب سے پہلے. اس کے بارے میں ہمیں جو بتایا جاتا ہے، اب مثال کے طور پہ جو وہ جو اول ویل ہوتا ہے اس میں باقاعدہ طور پر عدالت سے ایک جج بھی شامل ہوتا ہے اس فیصلے میں. تو ایسا نہیں ہے کہ ایسے ہی کمون والے کسی کے بچے کو اٹھا کے لے جاتے ہیں. اور جہاں پر کوئی اس طرح کے مسائل نہیں ہوتے ان لوگوں کو دیکھیں، اب اگر 100 میں سے اگر 2 لوگوں کے گھروں میں ایسا معاملہ ہوا کہ جن کے بچوں کو کمون کی طرف سے اٹھایا گیا ہے، لے کے گئے ہیں، تو اس کی کوئی وجہ ہے. باقی جو 98 جن کو نہیں اٹھایا گیا چونکہ ان کے گھروں سے کوئی شکایت نہیں ہے، اور جب شکایت ہوتی ہے تو اس پر قانون جو وہ حرکت میں آتا ہے. تو اسی طرح جو باقی معاملات ہیں، اگر ہم کوئی غلط کام نہ کریں تو یقیناً ہمارے خلاف کوئی ایسا کام نہیں ہو سکتا. لیکن جو قانون سازی ہو رہی ہے اس میں ایک تو بنیادی طور پر جیسے میں نے پہلے گزارش کی کہ معروضی حالات ہیں جو ان کا عمل دخل ہوتا ہے، اس کے بعد جو انٹرنیشنل پولیٹکس ہوتی ہے وہ اس پر اثر انداز ہوتی ہے، اور اس کے بعد کچھ حصہ ہماری جانب سے خود بھی ہوتا ہے کہ ہم خود کتنے مواقع دیتے ہیں کہ ہمارے خلاف اس طرح کے ہم کوئی غلط کام کریں گے، اس کے خلاف جو ڈینش اکثریت ہے اس کا غصہ ہے جو وہ جائز ہوگا ظاہر ہے. تو وہ جب وہ اس ان کے پاس ایک موقع ملتا ہے، ان کو ایک آرگومنٹ ملتا ہے جس کے اوپر وہ اپنی پولیٹکس ہے جو ہمارے لیے وہ نقصان دہ ہوتی ہے، لیکن یہ کہ ان کے لیے ان کو زندہ رکھنے کے لیے ان کی وہ پولیٹکس ہے جو وہ ضروری ہوتی ہے، اور اس کی بنا پر وہ شور کرتے ہیں. اور پھر ہمارے خلاف چونکہ اب پارلیمنٹ میں جو قانون سازی ہے وہ اکثریت کی بنیاد پر ہوتی ہے، تو ظاہر ہے جس قانون کے متعلق اکثریت ہوگی وہ قانون پاس ہو جائے گا. اب اس کی ایک یہ مثال لے لیں کہ آج کل ڈینش فولک پارٹی نے اور جو غیر ملکیوں کے مخالف جو پارٹیاں ہیں ان کی سیاست فقط غیر ملکیوں کے خلاف بیانات پر چل رہی ہے. اب آج کل مثال کے طور پر ڈینش فولک پارٹی ہے جو اس نے ایک بڑا ایک جس چیز کو وہ بہت بنیاد بنا کر بہت شور کر رہے ہیں وہ یہ ہے جی کہ ڈنمارک میں 10 ایسے علاقے ہیں جہاں پر کہتے ہیں جی کہ ڈینش بذات خود جو ایتھنک یعنی جو بذات خود اصل ڈینش ہیں ڈنمارک کے رہنے والے وہ اقلیت میں آ گئے ہیں. اور یہ بات درست ہے، اس میں کچھ ہمارا بھی ایک برنڈوی کا علاقہ ہے، اس کو بھی ہماری سون جس کو سون خائص سے کہا جاتا ہے، تو 10-12 جگہیں ایسی ہیں ڈنمارک میں، اوہوس میں ہے، اوڈنسے میں ہے، کوپنہاگن میں ہے، چنگبیا میں ہے، بہت ساری جگہوں کے نام لیے جا سکتے ہیں. تقریباً 10-12 جگہیں ایسی آئیڈینٹیفائی ہوئی ہیں جہاں پر واقعی غیر ملکیوں کی اکثریت ہے اور ڈینش ہے جو وہ اقلیت میں. تو اب اس پر انہوں نے اس کے ذمہ دار اب یہ ہے کہ میں اور آپ تو اس کے ذمہ دار نہیں ہیں، یہ تو حکومت کی ذمہ داری ہے، کمون کی ذمہ داری ہے جہاں پر لوگ یہ مکان دینے والی کمپنیوں کی ذمہ داری کہ اس کا خیال وہ رکھیں کہ معاشرہ ہے جو وہ کسی جانب اس طرح کی صورتحال نہ بن جائے کہ جہاں پر اس طرح کے مواقع بنے کہ جہاں پر ایک کوئی بھی جو کمیونٹی ہے وہ اس طرح ان بیلنس ہو جائے، اور جب ان بیلنس ہوگی تو یقین اس کے پھر نقصانات بھی ہوتے ہیں. تو میں سمجھتا ہوں کہ جیسے آپ نے کہا جی کہ بنیادی طور پر اس میں بہت سارے عوامل ہوتے ہیں، اس میں ایک فریق ہم خود بھی ہیں جو ہمارے خلاف قانون ہے جو وہ جب سخت بنتے ہیں تو اس میں ایک حصہ ہمارا اپنا بھی. جی رہ سکتا
1: شاہ صاحب، آپ نے بڑی تفصیل سے بتایا. شاہ صاحب دیکھیں، ایک ہیروز ہوتے ہیں، ہیرو سے سب لوگ محبت کرتے ہیں، جس طرح ڈنمارک کے بادشاہ ہیں سب محبت کرتے ہیں، بیلوس محبت کرتے ہیں، اس سے زیادہ ملکہ سے محبت کرتے ہیں. یہ ساری چیزیں جو اپنی جگہ درست ہیں، نہ وہ کچھ سیاست میں حصہ لیتے ہیں، وہ محبت کرتے ہیں. شاہ صاحب جب ہم دیکھیں مساجد ہیں، سارے لوگ جمعہ پڑھتے ہیں، جمعہ پڑھ کے اپنے گھروں میں آ جاتے ہیں. اب پہلی دفعہ یا اس سے پہلے بھی تھوڑا بہت چلتا رہتا ہے، اب میں جمعہ پڑھنے گیا مسجد ویسٹرو گیٹ میں، تو तो मैंने देखा कि डॉक्टर साहब ने सारा खुतबा जो है वो 14 अगस्त के हवाले से जो है बड़े मेहनत करके और बड़े खलूस से जो है उन्होंने 14 अगस्त के हवाले से बात की है, और शाह साहब दिल बड़ा खुश हो गया। और उन्होंने किसी बंदे का जिक्र नहीं किया, किसी मतलब है कि मस्जिद को नहीं कहा गया मस्जिद वाले ये कर रहे हैं, लेकिन उन्होंने 14 अगस्त के हवाले से किया। उसके बाद जो छोटी मोटी तकरीब हुई, क्या नाम है, बंद उनकी लाइब्रेरी में, इसी तरह और अदारों में भी ये तकरीबात हुई। तो शाह साहब ये तकरीबा जो ये दिन वो होते हैं जहाँ कायद अज़म रहमतुल्लाह अलामा इकबाल रहमतुल्लाह अलैह चौधरी जो है वो रहमत अली साहब, उनका ऐसी चीज़ों का जिक्र होता है, इल्मी गुफ्तगू की जाती है। लेकिन शाह साहब उसके बाद अगर उसी गुफ्तगू को जो बिलफर्ज मेरे घर का लीडर है मैं उसकी तरफ दौड़ पड़ूँ तो शाह साहब बहुत सारी चीज़ें बच्चे जो हैं वो कन्फ्यूज़ हो जाते हैं। आप क्या कहेंगे शाह साहब?
3: जी बिल्कुल, आपकी बात दुरुस्त है। मुझे खुशी हुई कि जहाँ पर आपने जुमा पढ़ा वहाँ पर जो डॉक्टर साहिब हैं, मैं समझता हूँ वैसे भी वो बड़े हर लिहाज से काबिल तारीफ हैं, उनके खिताबात बड़े खूबसूरत होते हैं, मैं खुद उनका बड़ा फ़ैन हूँ, बहुत अच्छा खिताब फरमाते हैं वो, अल्लाह पाक उनके इल्म अमल में मजीद बरकतें अता फरमाए। तो मैं समझता हूँ ये जो इस तरह के, चूंकि ये जो मौजू है इसका ताल्लुक हमारी वतनियत से है और वतन से मोहब्बत के साथ है, इस तरह के मौजूआत हैं जो वो हर जगह पर होने चाहिए, और उसका जो बुनियादी मकसद एक याद दहानी करवाई जाती है कि हम बहसीत कौम, हमारे पास एक मुल्क है जिसका नाम पाकिस्तान है, और हमें उसके मुतालिक अपनी जिम्मेदारियां, हम उस पर क्रिटिसाइज कर लेते हैं, लेकिन ये कि सबसे पहले देखने की जरूरत यह है कि क्या हम अपनी जिम्मेदारियां पूरी कर रहे हैं। और उस मुल्क में बहुत सारी अच्छाइयां भी हैं, उस मुल्क के मस्बत पहलू भी हैं, मनफी पहलू भी हैं, क्योंकि हर तस्वीर के दो रुख होते हैं, तो हमें अपनी जानिब से ये कोशिश भी करनी चाहिए, और यकीनन हमारी दिली दुआ भी है, हमारी कोशिश भी होनी चाहिए कि हमारा एक खुद मुख्तार वतन है जिसका अपना दस्तूर है, और अल्हम्दुलिल्लाह हम मुस्लिम ममालिक की पहली और वाहिद एटमी कुव्वत है, अल्हम्दुलिल्लाह वो मुल्क है जो वो दिफाई सामान की खुद तैयारी करता है, चाइना के साथ मिलकर JF-17 थंडर है जो तैयारा वो बनाया, अल खालिद टैंक बनाया, अजरार बनाया टैंक, यानी बहुत वो सारे वो भी हैं, उनसे भी आंखें बंद नहीं की जा सकती, वहां पर इंसाफ नहीं है, अदलिया जो वो महकूम है, इदारे हैं जो वो कुछ बहुत तगड़े हैं, और जिन इदारों का काम कुछ और है, काम उनकी जिम्मेदारी कुछ और है, लेकिन कर कुछ और रहे हैं, जो जो चीजें माइनस हैं उनको भी मानना चाहिए, जो अच्छाइयां हैं उनको भी मानना चाहिए, और जहां तक आपने कहा कि अपने अपने लीडर की तरफ जरूर, हमें अपने जहां जहां किसी इंसान की अपनी मोहब्बत है वो अपने सियासी कायद के साथ जरूर रखे, लेकिन हम सब का मकसद है जो वो पाकिस्तान है, पाकिस्तान से मोहब्बत है जो वो हमारा हमारे दिल की आवाज होनी चाहिए। ये इसी तरह है कि जिस तरह एक ही जगह को रास्ते मुख्तलिफ जाते हैं, हमारा टारगेट है जो वो सबका वो पाकिस्तान है, कोई किसी सियासी जमात की तरफ से होकर जाता है, किसी दूसरी जमात की तरफ से अगर वो होकर जाता है, अपने अपने कायदीन से जरूर मोहब्बत रखें, लेकिन मैं ये जरूर गुजारिश करना चाहूंगा कि अब जहां पर आपको अपने लीडर से अपने कायद से मोहब्बत है तो इसी तरह जब दूसरे को भी उससे अपने कायद से मोहब्बत, एक दूसरे का एहतराम करें, अपने कायद से मोहब्बत जरूर करें। वो किसी बुजुर्ग ने बड़े खूबसूरत अल्फाज कहे थे जी कि अपना छोड़ो ना किसी को छेड़ो ना, यानी जो जो आपको पसंद है आप उसको फॉलो करें, और जो किसी और को पसंद है उसको ये हक जरूर दें कि वो उसको पसंद करे। तो मैं समझता हूँ कि ये हमारे लिए जो वतनियत है ये जरूरी है, हमारी मसाजिद से अगर इस तरह के प्लेटफॉर्म जो है वो वतनियत के फरोग के लिए इस्तेमाल होता है तो ये बहुत अच्छी बात है और हमें इसको अप्रिशिएट करना चाहिए।
1: शाह साहब आपका बहुत शुक्रिया, आपने काफ़ी कीमती टाइम हमारे साथ शेयर किया, डेफिनेट इस वक्त आपकी और भी मसरूफियात होंगी, आखिर में आप अपनी कम्युनिटी को, अपने बच्चों को सियासी हवाले से, दीनी हवाले से क्या पैगाम देंगे?
3: जी मैं वही पैगाम जो मैं अपने लिए मुनासिब समझता हूँ वही मैं अपनी कम्युनिटी के लिए भी यही कहूँगा, और दुआ गो हूँ कि अल्लाह पाक हम सबको, सबसे पहले तो हम सबको खुसूसी तौर पर अपने घर वालों के लिए और अपनी औलाद के लिए वो दुआ मांगनी चाहिए कि ए अल्लाह हमारे घर वालों को और हमारी औलादों को हमारी आंखों की ठंडक बना, और अल्लाह पाक हम सबकी औलादों को हम सबकी आंखों की ठंडक बनाए। तो अपनी औलादों के लिए, अपने घर वालों के लिए, अपने मुआशरे के लिए, अपने कुर्ब व जवार के लिए, अपने हमसायों के लिए कोशिश कीजिए कि अल्लाह की मखलूक में आप अगर किसी की मदद कर सकते हैं तो उसकी मदद जरूर कीजिए, और کوشش کیجئے کہ اگر کوئی مستحق ہے آپ کی مدد کا, اللہ پاک نے آپ کو بہت سارے وسائل دے رکھے ہیں, تو آپ جس کو چاہیں, اور کوشش کیجئے کہ جو آپ کے خاندان میں سے ہیں, یہاں پر تو الحمدللہ شاید کسی کو اس طرح کی نہ تو مالی مدد کی ضرورت ہے نہ کوئی اخلاقی مدد کی ضرورت ہے, تو وہ ضرور کرنی چاہیے. تو جہاں جہاں آپ کے کوئی جاننے والے, آپ کے ملنے والے, آپ کے خاندان والے, اگر آپ کسی اپنے خاندان والے کی مدد کریں گے تو اس کے آپ کو دو ثواب, ڈبل اجر ملے گا. ایک صلہ رحمی کا کہ آپ نے اپنے کسی رشتہ دار کی مدد کی ہے, اور دوسرا کسی مستحق کو مدد کرنے کا. تو اپنے بچوں پر زیادہ کنسنٹریٹ کیجئے. ہم میں سے اکثریت ہے جو انہوں نے بہت سارے سنگ میل ہیں جو عبور کر لیے ہیں, ہمارے پاس رہائشیں موجود ہیں, ہمارے پاس اچھا کھانا پینے کے لیے موجود ہے, ہمارے پاس الحمدللہ ہمارے بہت سارے ساتھی ہیں جو وہ ویل آف ہیں, ان کے پاس گاڑیاں اچھی ہیں, گھر اچھے ہیں, بینک بیلنس اچھا ہے. تو ہمیں دو چیزوں کا ضرور خیال رکھنا چاہیے, ایک آخرت کا کہ کل کا دن جب آئے تو ہم سرخرو ہوں اس میں, اس کے لیے محنت کرنی چاہیے, وہ ہمارا دین ہے. اور ہم نے دین کو فقط صرف نماز روزے پہ منحصر کر دیا, نماز اور روزہ دین کا ایک حصہ ہے, عبادات ہیں جو, یہ صرف دین کا ایک حصہ ہے. اس کے علاوہ اخلاقیات بہت بڑی چیز ہے, اور اخلاقیات کے بارے میں سب سے پہلے سوال ہے جو یہ بھی کیا جائے گا کہ تمہارا اخلاقیات ہے, تو ایک دوسرے کے ساتھ اچھے اخلاق سے ہم پیش آئیں, اور ہمارے جو معاملات ہیں اس میں ہم جتنے ہمارے پڑوسی ہیں ان کے ساتھ, ہمارے رشتہ دار ہیں ان کے ساتھ, اور یقیناً سب سے پہلے اپنے گھر کے ساتھ, ہم اپنے گھر کا سب سے پہلے خیال رکھیں, اپنے پڑوسیوں کا خیال رکھیں, اپنے رشتہ داروں کا خیال رکھیں, اپنے دوستوں کا خیال رکھیں, اور جن کے ساتھ ہمارا کوئی ڈائریکٹلی تعلق نہیں بھی, ان کو ان کے ساتھ بھی اگر ہم کوئی اچھائی کر سکتے ہیں تو میں سمجھتا ہوں یہ ہمارے لیے ضروری ہے. کہ مسلمان ہونے سے, عیسائی ہونے سے, یہودی ہونے سے, یا کوئی بھی اور کسی مذہب کا فالوور ہونے سے, سب سے پہلے ہم انسان ہیں. تو اللہ پاک نے ہم سب کو انسان پیدا کیا, تو بحیثیت مسلمان ہماری ذمہ داری ڈبل ہو جاتی ہے کہ ہم خود بھی اپنے آپ کو بھی اچھا کریں, اپنے گھر والوں کو اچھا کریں, اپنی اولاد کی تربیت اچھی کریں, اور اسی طرح ہم اگر کسی کی مدد کر سکتے ہیں وہ ضرور کریں, اور اگر کسی میں کوئی اچھائی ہے تو اس کا اظہار ہم ببانگے دہل کریں, اس کا ہم محفلوں میں ذکر کریں کہ اس بندے میں یہ اچھائی ہے, اور اگر کسی میں کوئی کمی یا کوتاہی ہے تو اگر اس کی آپ تصحیح کرنا چاہتے ہیں, صرف تنقید نہ کیجئے, اس کی تنقید نہ کیجئے, اس کو اکیلے میں بٹھا کر یا اس کو بلا کر اسے بتائیے, بھائی یہ میرے خیال کے متعلق آپ کے متعلق یہ جو ہے چیز یہ اس طرح سے ہے, تو اس کی اگر آپ تصحیح کرنا چاہتے ہیں تو وہ اکیلے میں کیجئے, لیکن اگر آپ کسی کی تعریف کرنا چاہتے ہیں تو وہ لوگوں میں کیجئے, اس سے اس کا حوصلہ بڑھے گا. تو میں سمجھتا ہوں کہ ہمیں بحیثیت مسلمان ہماری ذمہ داری ہے کہ ہم اچھائی کو, ایک دوسرے کے ساتھ پیار اور محبت کو, ایک دوسرے کے احترام کو فروغ دیں.
1: شاہ صاحب آپ کا بہت شکریہ. شاہ صاحب آپ کا لمبا ٹائم اس لیے کہ اکثر ہم جب بہت سارے پروگراموں میں بیٹھتے ہیں تو آپ کو بھی دیکھتے ہیں اور دوسرے مہمانوں کو بھی دیکھتے ہیں, ہم بھی وہاں مہمان ہوتے ہیں, تو اکثر کہا جاتا ہے جی کہ جو ہے جی شاہ صاحب تلاوت کرے. تلاوت کرنے سے کوئی بڑا کوئی سعادت کا کام ہو سکتا ہے؟ دنیا میں نہیں ہو سکتا. تلاوت دعا مانگنا اس سے بڑی سعادت کسی کے نصیب میں آتی ہے. لیکن شاہ صاحب ہم یہ رکھ لیتے ہیں, یہ نہیں دیکھتے کہ ایک بندہ جو ہے اس کے پاس کہیں ڈائریکٹر ہے کسی فرم کا, کسی اور چیز کا بندہ کام کرتا ہے, بندہ کمون میں بیٹھا ہوا ہے, ممبر ہے, ڈپٹی میئر ہے, یہ اتنا تجربہ ہے, اور دن کے حوالے سے ہم ان سے وہ کام لیں, لیکن ہم کوشش کرتے ہیں جی یہ سید ہیں جی ان سے دعا منگوا لیں, شاہ صاحب سے تلاوت کروا لیں. او بھائی 12 سال 14 سال 10 سال 9 سال ایک بندہ جس سسٹم میں بیٹھا ہوا ہے اس موقع کی مناسب سے ان سے تقریر کروائیں. ہم شاہ صاحب یہ ایک دعا منگوا لیتے ہیں تبرک کے طور پر, یہ سید ہے. شاہ صاحب معذرت ہے, یہ میں نے سوال کر دیا.
3: جی بالکل آپ کی بات درست ہے, مجھے بلکہ میں تو یہ کئی مرتبہ اس کا اظہار بھی کر چکا ہوں, عذرائے تفنن میں نے یہ مزاحن یہ کہا بھی ہے کہ آپ نے تو مجھے صرف دعا والا مولوی بنا رکھا ہے کہ یا تو مجھ سے تلاوت کروائی جاتی ہے, بڑی اچھی بھائی, اس سے بہتر تو کوئی اور کام ہو نہیں سکتا. اور میں سمجھتا ہوں
1: دعا والا نہیں بناتے نا, یا دعا والے کو پیسے بھی دیتے ہیں, آپ کو پیسے نہیں دیے جاتے
3: نہیں الحمدللہ مجھے دعائیں چاہیے, پیسے ہیں جو وہ میری کبھی انشاءاللہ نہ کبھی میری ڈیمانڈ رہی ہے نہ کبھی آئندہ ہوگی. تو بہرحال میرے لیے یہ اعزاز کی بات ہے کہ لوگ میرا اس میں الحمدللہ تمام احباب کا شکریہ ادا کرتا ہوں جو مجھے اس قابل سمجھتے ہیں حالانکہ میں اپنے آپ کو شاید اس قابل نہیں سمجھتا، لیکن وہ صرف ایک وجہ سے کہ میں آقا علیہ الصلوۃ والسلام کی اولاد میں سے ہوں، مجھے اپنے بارے میں مجھے پتا ہے کہ میں کتنا نیک ہوں، لیکن وہ میری عزت اس وجہ سے کرتے ہیں اور مجھ سے دعا کرواتے ہیں. میں اس کی آپ کو ایک مثال دے دیتا ہوں. کل دو جگہ پہ میلاد شریف کا پروگرام تھا، تو وہاں پر مجھ سے بہت پڑھے لکھے، بہت خوبصورت علم والے، عمل والے، مجھ سے بہتر عمل والے علماء وہاں پہ موجود تھے. تو لیکن دعا کے لیے وہاں پر بھی، عیسائی میں بھی، ہمارے ایک دوست ہے ان کے گھر پروگرام تھا.
1: میری مطلب ہے کہ مجھے یاد، میں نے آنا تھا، اسی بہانے ملاقات ہو جاتی، میں نہیں آ سکا.
3: جی جی. اور دوسرا کل وضو مسجد میں پروگرام تھا، تو الحمدللہ وہاں پر دو مفتیان کرام موجود تھے، علماء کی ایک لمبی لائن موجود تھی، لیکن میں سمجھتا ہوں میں ان کا شکر گزار ہوں